0: कुन मन्त्रालयमा कति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: छोटो निर्माण अवधि जलविद्युतको तुलनामा कम जोखिम कम आयोजना लागत तथा भविष्यमा विद्युतको बढ्दो मागका कारण सौर्य ऊर्जातर्फ प्रबन्धक एवं लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। जलविद्युत आयोजना निर्माणका लागि 5-10 वर्षसम्म लाग्ने र सुरुङ पहिरो बाढी तथा भूगर्भ जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसको विपरीत सौर्य आयोजना सामान्यतया 12-18 महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने र शून्य इन्धन लागतमा सञ्चालन हुने भएकाले पनि यसतर्फ आकर्षण बढेको हो।

0: ए भतिज, त त एकाएक शाकाहारी भइसरे कमजोर होला सही कमजोर
1: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
0: जे पाए त्यै खालास अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
0: आहा राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि
4: यो हो नेपाली रेडियो
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर 88 पन्छीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आइसके पोल्ट्री चाहिँ उत्पादनको मूल्य बढ्न थालेको छ अन्डा मासु र चल्लोको मूल्य पूर्ववत अवस्थामा फर्किन थालेको नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि अन्डाको समर्थन मूल्य समेत बढाएको छ
7: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिस लगानी प्रवर्धनसम्मका काम रोकिएका छन् 29 मंगसिर 2082 अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो त्यस यता बोर्ड बैठक समेत बस्न सकेको छैन
6: सरकार र आन्दोलनरत लघुवित्त पीड़ित र सरकारबीच बिहिबार पहिलो चरणको वार्ता भएको छ सरकारको वार्ता टोली गठन गरेपछि शुरू भएको छलफल बिहिबार बिना निष्कर्ष टुङ्गिएको छ अर्थ मन्त्रालयमा भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा गठन गरिएको वार्ता समितिले शुक्रबार पुनः छलफल गर्ने निर्णय गरेको छ
7: नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले सरकारले राहत शिक्षकलाई अयोग्यको बिल्ला भिराएर सेवाबाट बाहिर पठाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले राहत शिक्षकहरूको स्थायी व्यवस्थापन पेशागत सुनिश्चितता तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सरकारले पटक पटक सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो
6: बैतडीको पाटन नगरपालिका 9 खोर्पे आसपासका किसानलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ केही दिन अघि कैलालीको अतरियास्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटनबाट पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएपछि किसानलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ
7: अब शेयर बजार घट्ने क्रम लगातार चौथो दिन पनि जारी छ नेपाल स्टक एक्सचेन्ज नेफ्सेका अनुसार बिहिबार नेफ्से परिसूचक 16.29 अङ्क 0.60% घटेर 2672.58 अङ्कमा बन्द भएको छ अघिल्लो कारोबार दिन भने बजार 2688.88 अङ्कमा बन्द भएको थियो बिहिबार बजार 27 अङ्कभन्दा बढीको ग्याप डाउन भएर 2661.13 अङ्कमा खुलेको थियो

0: आपको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीन, रूस, इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खडा गरेको अमेरिकी संस्था फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिसले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेसन अफ चाइना, रसिया, इरान एन्ड नर्थ कोरिया नामक पुस्तकमा यी चार सरकारहरूले कसरी सैन्य, आर्थिक, साइबर र प्रविधि क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्छन् भन्नेबारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै सङ्कटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एफडिडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरू अमेरिकामाथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
4: अब खेल र खेलाडीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुङ्गो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए यता अहिले सबै खाले फुटबल शून्यको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनसिपको मिति र खेलस्थल तय गरेको छ।
3: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता, जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा रासोपाले उल्लेखनीय सफलता हासिल गरेको थियो। रासोपाले स्थापना कालदेखि नै भ्रष्टाचार, नियन्त्रण, सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सिट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि रासोपाको नीति र एजेन्डा तथा सरकारको नीति, कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा ऊ पपुलिस्ट, अनुदार, पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। रासोपा शाह र लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन् ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। रासोपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
4: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
3: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अङ्ग शीर्षकमा सौभाग्यवालीको विचार नागरिक दैनिकमा छापिएको छ। जहाँ स्वतन्त्र, सशक्त र उत्तरदायी सञ्चार माध्यमको विकास भएको छ त्यहाँ सुशासन, पारदर्शिता, विधिको शासन र लोकतान्त्रिक संस्कृतिले बलियो आधार पाएका छन्। स्वतन्त्र मिडिया केवल समाचार प्रेषण गर्ने माध्यम होइनन्, लोकतन्त्रको जीवन शक्ति, नागरिक चेतनाको सम्भाग र सत्यको पहरेदार हुन्।
4: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 101.9
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
6: अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 15 गते शुक्रबार, जुलाई 31 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वितीय तिथि, खीर खाने दिन।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अपील, हिंसा भड्काउने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीडित परिवार बीच रातभर छलफल, आज बिहान 6 बजे सहमति।
0: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाट 39 लाखलाई रोजगारी, लघुवित्त पीडित संघको वार्ता सकारात्मक।
1: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोडका खसिबोका बिक्री, भाषा परीक्षाको म्याद थप।
0: भारत सरकारद्वारा पेपर लिक रोक्ने सम्बन्धी कडा कानून पारित, इङ्ल्यान्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
1: र एसियाडका लागि नेपाली टोलीले स्केटिङको प्रशिक्षण थाइल्यान्डमा लिने, विश्वकपको सेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा सुरुमा सामाजिक सद्भाव कायम गर्नका लागि राजनीतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
0: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यसबीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
3: आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठुलो शक्ति बनेको छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छी।
0: संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवा, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल ल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कडा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाह शीतल निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
4: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा, टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढङ्गले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ।
1: हिजो बिहान बसेको सुरक्षा परिषदको बैठकमा राजनीतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्रीद्वयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 मुद्दामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने, मृतकका परिवारलाई 10 लाख रुपियाँ अक्षरपी 10 लाख रुपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगञ्ज 3 कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानुन बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढाउने, देवानगञ्ज गाउँपालिका 3 स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका 1 योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुन बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 4 महिना 15 गते अर्थात् आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 कप्तानगञ्जमा गत साउन 10 गते भएको दुःखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसिल बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै रासोपाका कोशी र मधेसका सांसदहरूले रासोपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढाउनु पर्ने सुझाव दिएका थिए। गैराति नै एउटा सन्देश जारी गर्दै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भट्काउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पङ्क्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
5: नेपाली कङ्ग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कङ्ग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा थेक्न सक्दैनौँ। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
1: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
6: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपिल पनि गर्न चाहन्छु।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपिल गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रेडियोहरू तथा आम सञ्चारका माध्यममा क्रियाशील सञ्चारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकुराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तिमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपिल गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपिल सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासङ्घले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएसनले पनि आपसी सद्भावको लागि अपिल गरेको छ।
0: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट सुरु भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिराहामा एकजनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिधाको गोलबजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरै 2 17-वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20-वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति देवानगंज 3 24-वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
1: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ, भएन भनेपछि नागरिक तहमा पनि आफै पहल दिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
2: कागती खेतीबाट पाँच थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोडका खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: खानेकुरा त सधैँ दिनैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
7: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
6: पति हुँदा के खाने?
7: स्तनपानको मात्रा कसरी पुर्याउने?
6: शिशुलाई कहिलेदेखि थप खाना दिने?
7: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
6: यसको जवाब अनुमानमा होइन,
7: हामी खोज्दैछौँ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
6: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
7: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। त्यस्तै भित्रपृष्ठमा जिल्ला जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। तल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि म्याद थप, अरुण 3 र जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन्। बोर्ड बैठक नबस्दा र सिईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। त्यस्तै बर्ड फ्लूपछि बढ्यो घट्यो अन्डा उत्पादन, बढ्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ। लघुवित्त पीडितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ। लघुवित्त संस्थाको ब्याजदर र शैलीप्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीडितसँग सरकारले वार्ता सुरु गरेको हो। हिजो अर्थ मन्त्रालयमा पीडित र सरकारी वार्ता समिति बीच करिब 3 घण्टा भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालय मन्त्रालयले जनाएको छ। आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ। गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छापिएको छ। एकै गाउँपालिकाबाट 7.5 करोडका खसीबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ। पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड बराबरका खसीबोका बिक्री भएको हो। आर्थिक वर्ष 2082-83 पालिकाभित्रका किसानहरूले 7.52 करोड 10,000 रुपियाँ बराबरको खसीबोका बेचेका हुन्। 90 टन हिमाली जडीबुटी निकासी शीर्षकमा खलङ्गा दार्चुलाबाट लेखिएको खबर छापिएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो। गत आर्थिक वर्ष 82-83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगञ्ज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ। 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिदिनबाट लेख्नु भएको खबर छ। पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौँ। वर्षौँपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो। बाँदर, ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमिनले नगद फलाइरहेको छ। पाँच थरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढेको बारेमा गोपाल सङ्डौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेस अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुङ्गो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुङ्गो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ्ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुङ्गो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल सुरु भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिल वस्तु नगरपालिका 7 धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिल वस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बिमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनीतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लिक रोक्ने सम्बन्धी कडा विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराति सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लिक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इङ्ल्यान्डमा गर्मीका कारण करिब 2,877 जनाको मृत्यु भएको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जुनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1,504 भन्दा झन्डै दोब्बरले बढेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त आक्रमणमा अमेरिकाका 3 F-35 लडाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा ती लडाकु विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार IRGCGCले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको केस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले सायद स्मारक लिग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन, दोहोऱ्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुङ्गो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए त अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाडी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढाए। युरोपेली फुटबल महासङ्घ युईएफएले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको सेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैङ्ककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरुष खेलाडी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैङ्कक जान लाग्नु भएको छ। 3 असोजमा सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छन्।
2: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: मा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। विवाद र संवादको महत्त्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी शुभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ।
1: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्न पुग्छन्। त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यही धर्मगुरुहरूकै हुन्छ। उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ। त्यसका तेस्रो पक्षको जुन तपाईँले कुरा गर्नुभयो, तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने हो, सहजीकरण गर्ने हो। आवश्यकता पर्दा गरी मध्यस्थता पनि गर्नुपर्छ। सूचनाहरू हामीले चाहिँ सही ढङ्गले प्रवाह पनि गर्नुपर्ने हो, जसरी तपाईँहरूले यो गरिरहनु भएको छ। यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त। मूल उद्देश्य भनेकै समाज शान्ति होस्, सद्भाव होस्, सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चार संवाद गरिरहेका छौँ। त्यसको पनि त्यसले तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न
2: सक्छ। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भएकी उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: तेसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइ

0: फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो स्थानीय खबरहरुको संगालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरु। आज साउन 15 खीर खाएर मनाइदै विश्व हिन्दू महासंघद्वारा आज चितवन बन्दको घोषणा, बन्दको चौतर्फी विरोध। चितवनको कालिका नगरपालिकामा भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमा नै 6 वटा लाल पूर्जा वितरण। बागमती प्रदेशमा एक वर्षमा 1924 सवारी दुर्घटना, कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले रत्नगर नगरपालिकामा कर्मचारी हेरफेर। र खैरहनीका मुसहर र बोटे बस्तीका 86 घरधुरीमा निःशुल्क खानेपानी धारा जडान। चितवनको राप्तीमा 507 परिवारलाई धुवाँ रहित चुलो वितरण। चितवन राष्ट्रिय निकुञ्जका बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण रहेको सरकार वालाहरूको भनाई।
1: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
4: ए ल ल, जाऊ जाऊ जाऊ सबैजना।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: जमिति विक्रम सम्म 2083 साउन 15 गते शुक्रबार, तदनुसार 31 जुलाई सन् 2026 र आज श्रावण कृष्ण पक्ष द्वितीय तिथि। खबरको सुरुवातमा आज साउन 15 खीर खाएर मनाइँदैछ, यसैसँग सम्बन्धित समाचार। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुको बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने परम्परा रहेको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दुधमा मर मसला लगायतका चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास पनि गर्ने गरिएको छ। यद्यपि राष्ट्रिय दुग्ध विकास बोर्डले 2077 फागुन 15 गते बसेको बैठकले साउन 15 खीर खाने दिन अर्थात् खीर दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। नेपालको खाद्य नियमावलीमा अनुसार मानक प्रतिशोधित दुधमा हुने 3% चिल्लो, 7.4% ल्याक्टोज र 3.5% प्रोटिनको गणना गर्दा प्रति 100 ग्राम प्रशोधित दुधबाट 60% क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जानकारी गराएको छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मान्य भएकाले पनि पितृ एवं देव कार्यमा पनि यसलाई महत्त्वपूर्ण वस्तुको रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रका जानकारहरूले बताउने गरेका छन्। साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियालीमा बढी हुने भएकाले पनि घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस खाने बेलामा गाई भैँसीले पनि धेरै दुध दिन्छन्। धेरै दुध भएपछि इष्टमित्र चेलीबेटीहरूलाई पनि घरमा बोलाएर खीर खाने चलन चलेको बताइन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, त्यसै गरी माघ 15 गते मालपुवा लगायतका चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीहरूलाई बोलाएर खुवाउने र आफू पनि खाने चलन रहिआएको छ। विश्व हिन्दू महासंघ नेपाल जिल्ला कार्य समिति चितवनले एक विज्ञप्ति जारी गर्दै देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले विज्ञप्ति मार्फत देशमा सामाजिक सद्भाव र धार्मिक सह अस्तित्वमाथि आक्रमण भइरहेको दावी गर्दै पूर्वी नेपालका केही घटनाप्रति आपत्ति पनि जनाएको छ। साथै जनकपुर र सिराहामा भएको घटनामा सुरक्षाकर्मीहरूबाट गोली चलाइएको आरोप लगाइँदै त्यसको निष्पक्ष छानबिन र जिम्मेवार निकायबाट आवश्यक कदम चाल्न पनि माग गरिएको छ। यिनै विषयलाई लिएर महासङ्घले विरोध स्वरूप आज साउन 15 गते शुक्रबार बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म चितवन जिल्ला बन्दको आह्वान पनि गरेको छ। महासङ्घले बन्दलाई शान्तिपूर्ण रूपमा सफल बनाउन चितवनवासीहरूसँग सहयोग र सहभागिताको अपिल पनि गरेको छ। यद्यपि धेरैजसो नागरिक समाजहरूले बन्दको विरोध गरेका छन् र बन्दको विकल्प खोज्न पनि आग्रह गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्ज लगायतका क्षेत्रमा हालैदेखिको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भातृत्वसँगै राष्ट्रिय एकता कायम गर्न अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सह अस्तित्व र मेलमिलाप र भातृत्व नै नेपालको पहिचान भएको उल्लेख गर्नुभएको छ। यसलाई कायम राख्दै शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु उहाँले भन्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। सुनसरी सिराहा लगायतका जिल्लाहरूमा भइरहेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सद्भावमा कायम राख्नका लागि अपिल गर्नुभएको छ। यता सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीहरूलाई संयम रहन आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संवाद सचिवालयबाट जारी गरिएको सद्भाव सन्देश मार्फत सुनसरीमा भएको आपसी द्वन्द्वका कारण चन्दनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न क्षेत्रहरूमा फैलिन गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। आदर्श नारी विकास केन्द्रको 35 वार्षिक साधारण सभा तथा 15 अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट संस्थाको अध्यक्षमा सजना तिमल सिन्हा निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्षमा सरिता सुवेदी पाठक, सचिवमा लक्ष्मी रिमाल पौडेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सहसचिवमा कौशिला खरेल चयन हुनुभएको छ। कार्य समिति सदस्यमा पार्वती खण्डका अनिता बास्तुला, निशा परियार र पार्वती कण्डेल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी गराएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै तथा शुभेच्छकहरूले नयाँ नेतृत्वले महिला सशक्तिकरण, सामाजिक न्याय तथा मानव क्षेत्रका सेवाको क्षेत्रमा संस्थाको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास पनि व्यक्त गरेका छन्। तनहुँ जिल्ला अदालतले सेवा लिन आउने नागरिक तथा लेखापढी व्यवसायहरूका लागि अदालत परिसरभित्र प्रवेश गर्दा तोकिएको मर्यादित पोसाक तथा अनिवार्य परिचय पत्र बोक्नका लागि आग्रह गरेको छ। अदालतको मर्यादा तथा आन्तरिक अनुशासन कायम राख्न जिल्ला अदालत दमौली तनहुँले एक सूचना जारी गर्दै छोटो पहिरनमा प्रवेशमा रोक लगाइएको जानकारी गराएको छ। अदालतद्वारा जारी सूचना अनुसार अदालतमा सेवा लिन आउने नागरिकहरूले सामाजिक रूपमा मर्यादित कुम तथा घोडा ढाकिने पोसाक अनिवार्य रूपमा लगाउनु पर्ने उल्लेख गरिएको छ। साथै सेवा लिन आउँदा आफ्नो तारिख पर्चा समेत अनिवार्य रूपमा ल्याउनका लागि व्यवस्था गरिएको छ। त्यसै गरी लेखापढी सम्बन्धी व्यवसायहरूको हकमा लेखापढी व्यवसाय संशोधित नियमावली 2051 को नियम 5(1)(ʒ)ले व्यवस्था गरेअनुसार ऐनको अनुसूची 5 मा तोकेको पोसाक तथा परिचय पत्र अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश गर्न दिइएको जानकारी गराइएको छ। तोकिएको मर्यादित कुम तथा घुँडा ढाकिने पोसाक, तारिख, पर्चा तथा परिचय पत्र बिना अदालत प्रवेशमा रोक लगाइने अदालत प्रशासनले स्पष्ट पारेको छ। अदालतले मर्यादा कायम राख्दै चुस्त सेवा प्रवाहका लागि सम्बन्ध सबैलाई नियम पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एनआइडिएमआइएस प्रणालीमा समस्या देखिएपछि राहदानी लगायतका 13 भन्दा बढी सार्वजनिक सेवाहरू प्रभावित भएको जानकारी गराएको छ। सार्वजनिक सेवा प्रभावित हुँदा सर्वसाधारणहरूले शास्ति खेप्न परेको छ। राष्ट्रिय परिचय पत्रको एनआइडिएमआइएस प्रणालीमा समस्या आउँदा सबैभन्दा बढी राहदानी र सवारी लाइसेन्स बनाउन आउने सेवाग्राहीहरूलाई समस्या परेको छ। एनआइडिएमआइएस प्रणालीमा देखिएको समस्याले राहदानी बनाउनेहरूलाई राष्ट्रिय परिचय पत्र नम्बर राहदानी विभागले प्रमाणीकरण गर्न सकेको छैन। राहदानी बनाउन आउने सेवाग्राहीहरू घन्टौँ लाइनमा बस्न समेत राहदानीको फारम बुझाउन सकेका छैनन् र फारम बुझाएकाहरूको पनि राहदानी बनाउन कठिन भइरहेको छ। हाल जति पनि सेवामा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएका सबै सेवा प्रभावित भएको बताइएको छ। यसको कारण ठूलो सङ्ख्यामा सेवाग्राहीहरूले सेवा पाउन सकेका छैनन्। असार 17 गते अर्थात जुलाई 1 देखि एनआईडीएमआईएस प्रणाली समस्या आएको छ हामीले 10-15 दिन सम्म बनाउन खोज्यौ तर सकिएन यसको कारण 13 वटा निकायमा सेवा समस्या देखिएको छ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग निर्देशक तथा सूचना अधिकारी निराजन श्रेष्ठले भन्नु भएको छ हामी भगवान भरोसामा चलिरहेका छौ उहाँको भनाई रहेको छ विभागको एनआईडीएमआईएस प्रणालीमा समस्या आउँदा राहदान विभाग शिक्षा तथा खेलकुद मन्त्रालय श्रम रोजगार तथा यातायात मन्त्रालय चिकित्सा शिक्षा आयोग यातायात व्यवस्था विभाग सूचना प्रविधि विभाग आन्तरिक राजस्व विभाग अध्यागमन विभाग भूमि व्यवस्थापन तथा अभिलेख विभाग स्वास्थ्य बीमा बोर्ड सामाजिक सुरक्षा कोष कर्जा सूचना केन्द्र राष्ट्रिय किताबखाना निजामती नेपाल राष्ट्र बैंक निवृत्त भरण व्यवस्थापन कार्यालय तथा कम्पनी रजिस्ट्रारको कार्य लगायतका सेवाहरू प्रभावित भएको जानकारी गराइएको छ चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाट नै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ भूमि व्यवस्थापन शाखा स्थापना गरेर नगरपालिकाले नाप नक्सा जग्गा प्रशासन तथा विभिन्न लिखित पारित सम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरेको हो यसअघि चितवनका सात स्थानीय तहमध्ये भूमि प्रशासन सेवा सञ्चालन गर्ने पालिका अन्तर्गत कालिका नगरपालिका पहिलो बनेको छ नेपालको संविधानले भूमि प्रशासन सम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यो सेवा सङ्घीय सरकार अन्तर्गतको भूमि सुधार मार्फत तथा नापी कार्यालय मार्फत हुँदै आएका थिए आवश्यक तयारी पुरा भएपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालन ल्याएको जानकारी गराएको छ नगर प्रमुख विनोद रेग्मीले नगरपालिकाबाट सेवा सुरु भएसँगै कालिकाका 11 वडाका नागरिकहरूले अधिकांश भूमि प्रशासन सम्बन्धी सेवा स्थानीय स्तरमा नै प्राप्त गर्न सक्ने बताउनु भएको छ भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीका अनुसार सेवा सुरु भएको पहिलो दिनमा नै 6 जग्गाधनी दर्ता लाल पूर्जा वितरण गरिएको जानकारी गराइएको छ प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईका अनुसार हालको जस्तो जग्गाको श्रेष्ठता कायम गर्ने सेवा भने भरतपुर स्थित सम्बन्धित कार्यालयबाट नै उपलब्ध हुने जानकारी गराइएको छ अन्य अधिकांश भूमि प्रशासन सम्बन्धी सेवा नगरपालिकाबाट प्रदान गर्ने उहाँले जानकारी दिनुभएको छ नगर उपप्रमुख विमला तामाङले सेवा विकेन्द्रीकरणसँगै अब सामान्य भूमि प्रशासनका लागि भरतपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ यसबाट सेवाग्राहीहरूको समय र खर्च बचत हुनुका साथै स्थानीय स्तरमा नै छिटो सहज र प्रभावकारी सेवा प्रवाह हुने उहाँको विश्वास रहेको छ विजय खबरमा खबरको सिलसिला अझै जारी छ हामी सँगै रहनुहोला
7: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
8: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
8: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
7: ए हो र बाबु
8: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
7: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
11: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
10: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
12: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
13: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550074503 र 9511184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
0: विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। बागमती प्रदेश काठमाडौँ उपत्यका बाहेकमा आर्थिक वर्ष 2082-83 1924 सवारी दुर्घटना हुँदा 340 जनाको मृत्यु भएको छ भने 3763 जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले बिहिबार सार्वजनिक गरेको वार्षिक दुर्घटनाको विश्लेषणले सडक दुर्घटना अझै पनि प्रदेशका लागि गम्भीर चुनौती रहेको देखिएको हो। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी 1114 दुर्घटना राजमार्ग क्षेत्रमा भएका छन्। यस्तै ग्रामीण सडकमा 539 र शहरी क्षेत्रमा 271 दुर्घटना भएका छन्। समयका आधारमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म 740 दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार तीव्र गति दुर्घटनाको प्रमुख कारण बनेको छ। गत आर्थिक वर्षमा तीव्र गतिका कारण मात्रै 1041 दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरवाही, मादक पदार्थ सेवन, यात्रुको गल्ती, सडकको अवस्था तथा असुरक्षित ओभरटेक दुर्घटनाका प्रमुख कारणहरूको रूपमा रहेको बताइएको छ। दुर्घटनामा संलग्न चालकहरूमध्ये 25-40 वर्ष उमेर समूहका चालकहरू सबैभन्दा बढिरहेका छन्। यो उमेर समूहका चालकहरूको संख्या 1429 अर्थात् 54% रहेको कार्यालयले जानकारी गराएको छ। मृत्यु हुनेमध्ये 75% पुरुष रहेका छन् भने 25 वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुनेको संख्या सबैभन्दा बढिरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। पत्रकार सम्मेलनमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथिको कार्यवाही विवरण पनि सार्वजनिक गरिएको थियो। आर्थिक वर्ष 2082-83 90,983 सवारी साधनलाई कार्यवाही गरी 9,03,00,000 रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरिएको कार्यालयका प्रमुख दिल नारायण पाण्डेले जानकारी दिनुभएको छ। चितवनको रत्नगर नगरपालिकाले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको नयाँ कर्मचारी विवरण अनुसार अधिकांश वडाका वडा सचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो। नगरपालिकाले लामो समयदेखि एउटै वडा तथा शाखामा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाएको जानकारी गराएको छ। वडा सचिवहरू मात्रै होइन, नगरपालिकाले सहायक कम्प्युटर अपरेटर, सब इन्जिनियर, कार्यालय सहयोग लगायतका अन्य कर्मचारीहरूलाईको समेत विभिन्न वडा कार्यालय शाखा तथा उप शाखामा सरुवा गरेको जानकारी गराएको छ। नगरपालिकाका अनुसार कर्मचारीहरूको कार्य सम्पादनलाई थप प्रभावकारी, सेवा प्रवाहलाई चुस्त र प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यो हेरफेर गरिएको जानकारी गराइएको छ। सरकारवालाहरूले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी सिकारी नियन्त्रण तथा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा आयोजना गरिएको छलफलको क्रममा सहभागी व्यक्तिहरूले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताएका छन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिदेल बहादुर पूर्जापुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता निकै महत्त्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले बाघको संख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा राख्नु भएको छ। कार्यक्रममा बाघ विज्ञ डाक्टर बाबुराम लामिछानेले बाघको संख्या 100 भन्दा बढिरहनु यस क्षेत्रको पारिस्थितिक प्रणाली र बाघको जनसङ्ख्याको स्थिर रहेको स्रोत भएको पनि बताउनु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष शिवजी गायकले वन्यजन्तु मानव द्वन्द न्यूनीकरणका लागि तिनै तहका सरकारले समन्वयात्मक नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। कार्यक्रममा संरक्षणकर्मी, विभिन्न संस्थाका प्रतिनिधि, वन कार्यालयका कर्मचारी, विद्यार्थी, स्थानीयवासी तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बाघ संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा सुरक्षा संरक्षणको चुनौती र सम्भावित समाधानका विषयमा छलफल गरेका थिए। चितवनको खैरहनी नगरपालिका 10 र 11 अति विपन्न र विपन्न परिवारहरूलाई निःशुल्क धारा जडान तथा वितरण गरिएको छ। खैरहनी नगरपालिका र भरोसा फाउन्डेसनको सहयोगमा कठार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अति विपन्न मुसहर र बोटे समुदायमा 86 घरजुरलाई निःशुल्क धारा जडान गरिदिएको हो। औपचारिक रूपमा धारा हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा भरोसा फाउन्डेसनका निर्देशक काम पाइतेले अति विपन्न मुसहर बस्तीमा धारा जडान गरिएकोमा खुसी व्यक्त गर्नुभएको छ। खैरहनी नगरपालिका र भरोसा फाउन्डेसनको सहयोगमा खैरहनी नगरपालिका 10 स्थित मुसहर टोलका 45 र खैरहनी नगरपालिका 11 स्थित बोटे टोलमा 41 धारा जडान गरिएको हो। यहाँ 271 घरजुरले धारा जडानको लागि निवेदन दिएका थिए। निवेदन आएका मध्ये यसपटक अति विपन्न परिवारको घरमा धारा जडान गरिएको कठार खानेपानी उपभोक्ता संस्था तथा सरसफाई संस्थाका अध्यक्ष जोखा चौधरीले जानकारी दिनुभएको छ। यस अगाडि 45 घरदुरी रहेको मुसहर बस्तीमा खानेपानी तथा सरसफाइका लागि 3 मात्रै चापाकल थिए, जसका कारण खानेपानी भर्न नै 1 घन्टासम्म लाइन बस्न परेको उनीहरूको गुनासो रहेको थियो। अहिले घर घरमा धारा जडान भएपछि खुसी लागेको सबिना माझीले बताउनु भएको छ। खानेपानीको धारा हस्तान्तरण कार्यक्रममा भरोसा फाउन्डेसनका अध्यक्ष दीपक बोहरा, सल्लाहकार चिन पाइते, नरहरी सापकोटा लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। चितवनको राप्ती नगरपालिकामा 507 परिवारलाई धुवारहित चुलो वितरण गरिएको छ। राप्ती नगरपालिकासँगको सहकार्य गरी सपना भिलेज सोसल इम्प्याक्टले सुसङ्ख्यामा धुवारहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुवराज गिरीले जानकारी दिनुभएको छ। नगरपालिकामा 405 र समुदाय सङ्घको सहकारमा 102 चुलो वितरण गरिएको उहाँको भनाइरहेको छ। विगत दुई वर्षदेखि सपना भिलेजले धुवारहित चुलो वितरण गर्दै स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन, दाउराको प्रयोगमा कमी तथा कार्बन उत्सर्जन घटाउने अभियान सञ्चालन गर्दै आएको जानकारी गराएको छ। धुवारहित चुलोले स्वस्थ परिवार, हराभरा वन, स्वस्थ वातावरण तथा दिगो भविष्य निर्माणमा योगदान गर्ने अध्यक्ष गिरीको भनाइरहेको छ। संस्थाले यसअगाडि इच्छाकमना गाउँपालिका सहित कारिका, रत्नगर र खैरहनी नगरपालिकामा चुलो वितरण गरिसकेको पनि जानकारी गराएको छ। भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका गणित विभागका सहप्राध्यापक वसन्तराज लामिछानेले काठमाडौँ विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधि गर्नुभएको छ। नेपालको गणित शिक्षामा उपनिवेशिकताको प्रभाव विषयमा लामिछानेले सो उपाधि प्राप्त गर्नुभएको हो। उहाँले अनुसन्धानमा उपवेशिकता पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन पद्धतिमा पारेको प्रभावलाई बहुभाषिक ढङ्गबाट विमर्श गर्नुभएको छ। यसले गणित शिक्षाको वर्तमान बहसमा नयाँ अध्याय थपेको पनि र नयाँ आशा थपेको पनि विज्ञहरूको विश्वास रहेको छ। भरतपुरको पटिहानीमा रहेको अमर माध्यमिक विद्यालयबाट विक्रम सम्वत 2048 सालमा एसएलसी उत्तीर्ण गर्नुभएका लामिछानेले विक्रम सम्वत 2056 सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणी शिक्षातर्फ नेपाल प्रथम हुन सफल हुनुभएको थियो। उहाँले प्रमिडियता प्रमाणपत्र तह र बिएड सप्तगण्डकी बहुमुखी क्याम्पसबाट अध्ययन पुरा गर्नुभएको थियो। सन् 2019 काठमाडौँ विश्वविद्यालयबाट एमफिल गर्नुभएका लामिछानेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा 10 बढी अनुसन्धानमूलक लेखहरू पनि प्रकाशित गरिसक्नु भएको छ। उहाँले 30 बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आफ्नो अनुसन्धानमूलक खोजमूलक प्रस्तुतिहरू पनि प्रस्तुत गरिसक्नु भएको छ र लामिछानेले गणित शिक्षा परिषद चेतवनका पूर्व अध्यक्ष समेत रहनु भएको जानकारी गराइएको छ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइडले चितवन स्थित आफ्नो आधिकारिक सोरुम मार्फत नयाँ प्रोटोन इमास 5 कम्प्याक्ट विद्युतीय एसयुभी गाडी सार्वजनिक गरेको छ। सार्वजनिक सँगै कम्पनीले ग्राहकहरूलाई गाडी हस्तान्तरण अर्थात् डेलिभरी पनि सुरु गरेको जानकारी गराएको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीको रूपमा ल्याइएको इमास 5 आधुनिक प्रविधि, स्मार्ट डिजाइन र दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यले का साथ नेपाली बजारमा ल्याइएको कम्पनीले जानकारी गराएको छ। सार्वजनिक कार्यक्रममा चेतन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ओली, भरतपुर महानगरपालिका 12 वडा अध्यक्ष लेखराज पन्त, सङ्घका उपाध्यक्ष राजन पिया, चेतन अटोमोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मी लगायतको सहभागिता रहेको थियो। इच्छुक ग्राहकहरूले चितवन स्थित प्रोटोन सोरुम मार्फत गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न सकिने पनि जानकारी गराइएको छ भने डेलिभरी समेत सुरु भइसकेको कम्पनीले जानकारी गराएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। आज साउन 15 खिर खाएर मनाइँदै विश्व हिन्दू महासङ्घद्वारा आज चितवन बन्दको घोषणा, बन्दको चौतर्फी विरोध। चितवनको कालिका नगरपालिकामा भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमा नै 6 लाल पूर्जा वितरण। बागमती प्रदेशमा एक वर्षमा 1924 सवारी दुर्घटना। कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले रत्नगर नगरपालिकामा कर्मचारी हेरफेर। र खैरहानीका मुसहर र बोटे बस्तीका 86 घरधुरीमा निशुल्क खानेपानीको धारा जडान। चितवनको राप्तीमा 507 परिवारलाई धुवाँरहित चुलो वितरण। चितवन राष्ट्रिय निकुञ्जका बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण रहेको सरकारवालाहरूको भनाइ। अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो। बिहान 6:30 विजय खबर सकियो। प्राविधिक कक्षका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।
14: हेलो,
15: हेलो,
14: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
16: लु त, हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भनेर छ? के हो के भयो?
16: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म किन दिन्थे?
17: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
17: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
21: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
22: ल, लिनुहोस्।
21: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
22: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
23: स्वाद मात्र होइन प्रेम पस्कने।
20: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
24: बगैचा एडभेन्चर रिसोर्ट,
20: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
24: बगैचा एडभेन्चर रिसोर्ट।
20: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
24: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
25: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
26: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
27: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
28: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
29: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
30: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
31: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
30: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
31: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
30: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
31: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: विजय तान्चे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
2: अहिले बिहानको 7 बज्यो।

0: Zoo FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: बाउ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
12: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
14: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98-612-20-437।
15: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
16: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
17: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: सिद्धार्थ चस्मा घर।
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब घैडाकोट 4 ओम शान्ति गेट अगाडि।
10: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क सिद्धार्थ चस्मा घर घैडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470-23-613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि घैडाकोट फन पार्क घैडाकोट नगरपालिका कार्यालय अगाडि घैडाकोट 5 मोबाइल 98612-20437।
12: अहिले बिहानको 8 बज्यो।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 98029933894
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोला जान्छ सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6 सत्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत

0: ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.5
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
8: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
7: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
8: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
7: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
8: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
7: हजुर।
8: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
7: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कस्तो
11: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
12: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
11: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
12: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ, सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: विजय टाइमचेंज। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
13: अहिले बिहानको 9 बज्यो।

0: Brazil FM 101.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512294 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैंडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनु सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
9: मेरो तोला जान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
10: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ओहो दाई, नमस्कार।
14: नमस्कार।
13: आराम हुनुहुन्छ?
14: आरामै छु।
13: घर त राम्रो बनाउनु भएछ।
14: यसो भनौँ।
13: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
14: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
13: ए, गजबको काम गर्दा रहेछन् त।
15: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 456 66 119 र 98 071 68 139।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: किन आँखा मिचेकुमिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: विजय तान्छे।
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
15: अहिले बिहानको 10 बज्यो।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्ति सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
15: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
17: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन नि?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: ए विवेक, त्यो लामो घाँसको झारीतिर नजाऊ है।
7: आया मरे नि बाबा, आया।
6: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारीतिर नजाऊ भनेको थिए।
8: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
7: ल न, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
6: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
8: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
6: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
8: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
2: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकेट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 0556525514 र 525517।
9: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 淡见 BJ 淡见विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कतै 20-22 चोटी पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न आउने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
5: खै जन्म दर्ता दिनुहोस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बसाइ सरी आएको भए सोखको प्रमाण पत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान

0: निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सर, एउटा प्रश्न सोधौँ है।
5: सोधन
4: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
5: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
4: हस्, धन्यवाद सर।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
13: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 98029-33-8094।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: कानुनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ, वन जोगिए मात्र हामी जोगिन्छौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: विजय
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
15: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: ए ल ल, जाऊ जाऊ जाऊ।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
10: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
11: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
13: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाइ।
15: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी

0: पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: घरै उज्यालो
6: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
7: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
6: होइन, कसरी यस्तो भयो भाउजू?
7: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
6: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
7: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
8: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
9: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
10: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡剑विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
4: लु हेलो भन्नुहोस् त
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भने रहेछ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नाम से विलेन, काम से हीरो।
1: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला जान्दो सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
9: घरै उज्यालो।
10: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
9: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
10: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ 淡静विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: पहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078512294, मोबाइल 98029933894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82696।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी,
8: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
10: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078501504, मोबाइल 98612 24437।
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
11: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार।
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: अँ, यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
5: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450 66 189 र 98071 68 139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
2: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4, काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
10: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
11: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु।
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
14: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
16: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
17: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
16: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
18: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
5: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
18: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
19: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
20: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो
21: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
22: अहिले दिउँसोको 3 बज्यो

0: FM 101.6 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98612-20437

0: Sir, yes, my love, sir.
1: Namaste, Doctor, sir.
2: Namaste. Bosnus, na. Bosnus, ta. Kyo?
1: Hinus, na, Doctor, sir. Mere bachcha rati ramro sanga nidauna pani sakdaina. Bela bela ma utchha, darauchha. Tauko dukhyo bhancha. Ke garne hola?
2: Yahan ubhyaunu ta ekchoti tol herum.
1: Oho.
2: Ani khana kati ho khancha ni?
1: Khana ta khancha. तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
6: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बच्नुहोस्
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: जय माता मौला काली
8: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
8: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर

0: FM 101.6
1: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दो सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
10: विजय टाइमचेन्ज।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
11: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला जान्दो सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
6: हुन्छ हुन्छ
7: हुन्छ।
5: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जे पनि भइहाल्यो, तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-4943-73 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-5-13-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आमा, राति छ, कता जान लाग्नु भयो नि?
10: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
9: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
10: किन नि सानो लट्ठी र टर्च लाइट
9: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
10: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
9: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
11: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
12: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
14: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
15: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
14: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
15: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
19: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
20: सर्जरी सम्बन्धी सेवा
19: हार जोडी सम्बन्धी सेवा
20: स्त्री तथा प्रसूति रोग सेवा
19: बाल रोग सेवा
20: न्युरो सर्जरी सेवा
19: न्युरो साइकियाट्रिक सेवा
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
18: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन फोन 056-525-514 र 525-517
21: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
22: विजय
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98-612-20-437
23: अहिले साँझको 5 बज्यो

0: बोलो ना प्लीज
1: अहिले झट्टारो लिन्छु अनि फेरि
0: त्यसो भए आऊ न त बस
1: तिमी नै बस ल
2: बुझन यो मनको कुरा बुझन
1: है

0: किन सताको
1: रुमान
0: हे उसो भए गुर्खाको

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 58 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 98029933894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायण।

0: पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98514 85503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण आफन्त मित्रहरूमा सदाको दिन जस्तै आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र अरुण घिमिरेको साथमा। अब आजबाट पनि म तपाईँहरूकै सुख दुःखको साथी श्री माया गाह मगर। प्रिय आफन्त मित्रहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ होला। धेरैजना साथीहरू हाम्रो पहाडी इलाकातिर बस्नुहुने हाम्रो साथीहरू चाहिँ आफ्नै मेलापात होइन घाँस दाउरामा व्यस्त हुनुहुन्छ होला। अब त बेलुकी पाखा पनि भइसक्यो, अब त घर फर्किनुपर्छ है भनेर तर्खरमा पनि हुनुहुन्छ होला। जान जे जस्तो अवस्थामा रहे तापनि स्वस्थ अनि व्यस्त निमस्त हुनुहोला भन्दै अब पनि कार्यक्रमलाई सुरु गर्न चाहन्छौँ। तपाईँहरू पनि आउन सक्नुहुनेछ 0785016006 को लाइन भएर र हाम्रै फेसबुक पेजबाट विजय एफएम 101.6 को पेजबाट पनि सन्देशहरू पठाउन सक्नुहुनेछ। तपाईँहरूको सन्देश हामी पक्कै पनि लिने नै छौँ भन्दै यतिखेर पनि हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ भन्नुभएको छ हाम्रो अरुणजीले, उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार।
1: हजुर म आशिष नै।
0: हजुर नमस्कार आशिष जी, के छ खबर?
1: सन्देश कुशल मङ्गल भन्नु पर्यो हजुरलाई, के छ भन्नु त्यतातिर?
0: आहा, हाम्रो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ आशिष जी। काठमाडौँतिरको मौसम कस्तो छ?
1: काठमाडौँमा एकदम पानी बेला बखतमा पर्ने शीतल हुने रहने त्यो कम चाहिँ चलिरह हो।
0: भनेपछि शीतल शीतल छ है?
1: शीतल शीतल राम्रै मौसम।
0: पक्कै भने आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला आशिष जी। आज कार्यक्रममा फर्स्ट कलर भएर आउनुभएको छ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: के गरेर बिताउँखै भन्ने एउटा पुरानो गीत भनेको छु मैले अरुणजीलाई,
0: बज्छ होला। पक्कै पनि बजाउनु हुनेछ गीत मार्फत साथीहरूलाई सम्झनुहोस्।
1: हजुर अनि अरुणजी रेडियो टिमलाई सम्झना गर्ने साथी एकता ढकाल सरवार अनि निर्मला भट्ट सुबिन्दु अनि जन्मदिन मनाउने भाइ छ पारस चितवनमा चाहिँ भाइलाई जन्म धेरै धेरै शुभकामना।

0: समयमा बोल्नु सारा हुन्छ अनि समलामुखी नाम खेस्ते जनामुखी उम्मली सक्छ अनि कुमार प्रजा त्यसरी कोलासनै देवेन्द्र सक्छ अनि प्रसाद पाण्डे कार्यक्रम न्यौपाने प्रकार मुरारी कोइराला अनि सबै सबै अब हाम्रो दाइचौको स्नेहात अनि के भन्छ गगन तेह्रथुम कान्छा चन्द्र बस्नेत रोशन खनाङ रचना राता अनि अर्को रोशनी मलाउने
1: आहा, नमस्कार बाई बाई आशिष नारायण बस्नेतजी आउनुभएको थियो काठमाडौँदेखि उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ उहाँको विदाई पछि अर्को साथी पनि आउनु भएको छ हजुर नमस्कार
2: हेलो नमस्ते
1: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ इलामबाट हाम्रो दिर्साजी है के छ हाम्रो दिर्साजीको नयाँ नौलो खबर सुनाउनु इलामतिरको
2: मेरो खबर ठिकै छ इलामतिर अनि ठिकै भनौँ न आज चाहिँ पानी खासै परेको छैन अघि बिहान चाहिँ नै परेको थियो अनि चाहिँ अब एकदमै चिसो चिसो छ मौसम घाम चाहिँ लागेन अब त्यस्तै भनौँ न
1: भनेपछि मौसम एकदमै चिसो चिसो शीतल शीतलै छ है अनि हाम्रो दिशाजीले चाहिँ अहिले इलामतिर के काम गर्दै हुनुहुन्छ नि अहिले हुन्छ नि गाउँघरतिर के काम गर्दै हुनुहुन्छ
2: हाम्रोतिर चाहिँ अब त्यस्तो काम चाहिँ छैन त्यही गाईबस्तुलाई घाँसो पानी गर्ने त्यस्तैमा थियो
1: काम ल पक्कै पनि काम गर्दै गर्दा पनि आफ्नो स्वास्थ्यको पनि धेरै ख्याल गर्नु होला बर्खाको टाइम छ है ल पक्कै पनि हाम्रो आशिषजीले गीत रोजिसक्नु भएको छ दिर्साजी सो गीत मार्फत साथीहरूलाई सम्झनुहोस्
2: हुन्छ अब सल्लामिठो भइसक्यो बोल्ने हजुरको लागि मिठो सम्झना भन्न चाहन्छु
1: हजुर धेरै धन्यवाद
2: हुन्छ यहाँलाई स्वागत अनि इन्टरटेनको लागि अनि मलेसियातिर प्यारासाथी मित्रको लागि पनि मिठो सम्झना अनि आज जन्मदिन मनाउने प्यारो भाइ हुनुहुन्छ पारस मुक्तान भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना हेप्पी बर्थडे टु यु अनि धेरै सम्झना भन्न चाहन्छु अनि मन्की सेन्सिपलमा आएर है मुटेलिम्बु प्यारी सरस्वता पोखरेल अनि भर्खरै कल गर्नुहुने आदरणीय दादा सिक्समेन्ट पोस्टमा धेरै सम्झना अनि दादा जीवन फाबेन अनि दादा टक्कल धर्मराज अनि दिदी परिचय गुरुङ अनि आशङ्कर अनि प्रीति थामी अनि हुनुहुन्छ हाम्रो दादा शमशेर लिम्बू अनि कुमार प्रजादाई हुनुहुन्छ अनि बुनु सबिना मगर अनि सहयात्री सर अनि प्रतिमेशपछि विपना राई अनि थुप्रै साथी हुनुहुन्छ बाँकी नामसुची साथी अनि प्यारी नाना जुनिता चामलिङलाई मिठो सम्झना भन्दैछु नमस्ते भाइ
1: है दिलसा राईजी आउनुभएको थियो इलामबाट उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ तपाईँहरू पनि आउन सक्नुहुनेछ आफ्नो गाउँठाउँतिरको नयाँ नौलो खबर सुनाउन सक्नुहुनेछ भन्दै थिएँ अर्को मित्र पनि आउनुभएको छ हजुर नमस्कार भरतपुर सेवाबाट हाम्रो प्रकाशजी के छ हाम्रो प्रकाशजीको नयाँ नौलो खबर
3: नयाँ नौलो त्यस्तो खासै केही छैन जस ठिकै छ राम्रै छ अहिलेसम्म चाहिँ भन्नुपर्छ
1: हजुर राम्रै छ आरामै हुनुहुन्छ है
3: एकदमै
1: ल अनि आजको दिनभरि के गर्नुभयो हाम्रो प्रकाशजीले कसरी बिताउनु भयो
3: आजको दिन कतै गइएन आज घरतिर अब आज चिकन बन्ने त भन्थे यस्तो बेला भनेर निस्किएन घरतिर बस्छ आज
1: भनेपछि घरमै रेस्ट गरेर बस्नुभयो है ल कार्यक्रममा आउनु भएको छ साथीले गीत रोजिसक्नु भएको छ प्रकाशजी सो गीत मार्फत साथीहरूलाई सम्झनुहोस्
3: सर्वप्रथम हजुरलाई भन्न चाहन्छु हाम्रो कन्ट्रोल रुम अरुण सर हुनुहुन्छ होइन अरुण सरको लागि विजय रमाइलो साथ सम्पूर्ण टिमलाई म चाहे अघि हाम्रो गीत रोज्नु भएको हाम्रो आशिष नायनजीलाई पनि धेरै सम्झना सबै भर्खरै आउनुभएको बहिनी जिलिसा राई बहिनीलाई धेरै सम्झना भन्न चाहे हाम्रो काठमाडौँ आउने मन्जु थापा भयो हाम्रो काठमाडौँ आउने जीवन कार्कीजीलाई पनि धेरै सम्झना धरमबाट आउने रोशन खिलाङ भयो तपाईँको मोरङबाट आउने रत्नबहादुर थापा चन्द्रपुजी र गगन तेह्रथुमजी मुना मुखिया सिर्जना मुखिया कमला मुखिया सुनिल लिम्बू भन्न चाहे र हाम्रो भरतपुर सोडन काजीराम मेपनजी मुरारी कोइरालाजी गैँडाकोटबाट आउने सरस्वती माया राणा र हाम्रो उम्मडीजी र जो सबै तपाईँको देश विदेश जहाँबाट पनि कार्यक्रम सुन्नेहरू भन्नुभयो दिदीबहिनी दाजुभाइ बुवा आमालाई सम् सुन्नलाई भन्दै नमस्ते भन्न चाहे
1: हजुर नमस्कार बाई बाई प्रकाश गुरुङजी आउनुभएको थियो भरतपुर सोह्रबाट उहाँको विदाई पछि अर्को मित्र पनि आउनुभएको छ हजुर नमस्कार उहाँको फोन डिस्कनेक्ट भएको छ निराश नहुनुहोला फेरि पनि फोन ट्राई गर्नुहोला तपाईँको फोन लाग्ने नै छ भन्दै यतिखेर पनि हामी एउटा गीत सुन्छौँ अरुणजी आशिषजीले रोज्नु भएको यो निकै नै मिठो भाका सुन्छौँ त्यसपछि फेरि पनि उपस्थित हुने नै छौँ

हाँ, आशिष नाइन बस्नेतजीले रोज्नु भएको यो निकै नै मिठो भाकापछि फेरि पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँसँग मिठो कुराकानी साथसाथमा तपाईँले पठाउनु भएका माया गरेर पठाउनु भएका सन्देशहरू पनि हामी वाचन गर्ने नै छौँ। यतिखेर भने हामीलाई सन्देश पठाउनु भएको छ राज घले मगरजीले। हेलो नमस्ते जोडले, साथमा साउने पन्ध्र खिर खाने दिनको पनि शुभकामना भन्नुभएको छ। धेरै धन्यवाद छ हजुरहरू सम्पूर्णलाई पनि हाम्रो साउने पन्ध्र खिर खाने दिनको धेरै धेरै शुभकामना छ। ढिलै भए पनि सुनिरहेछु भारतबाट घर चाहिँ उदयपुर बस्ने गीत सुनाउनु पर्दा विवश कुलुङ पृथक बुनु अमिना सुनवार मृत राज विरही दाई रोशन फुलहाङ राई इत्रम चौधरी आशिष नायन बस्नेत लक्ष्मण मगर लगायत सबै सबैजनालाई सुनाउन चाहन्छु भनेर धेरैजनाको नाम लिनुभएको छ। हाम्रो राज्यलाई धेरै धेरै धन्यवाद छ यो निकै नै मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ धकाल धर्मराजजी, नमस्ते शुभ दिन, आज साउने पन्ध्र खिर खाने दिनको शुभकामना ढिलै भए पनि भन्नुभएको छ। हाम्रो तर्फबाट पनि हजुर र हजुर लगायत सम्पूर्णमा खिर खाने दिनको आउने पन्ध्रको धेरै धेरै शुभकामना छ। म धकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धन्यवाद छ। आज मलाई खेम सेन्चुरीको मायाले मलाई हेरेको हेरे बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। हामी पक्कै पनि बजाउनेछौँ। आज यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नुपर्दा आज साउने पन्ध्र जन्मदिन मनाउनु हुने झापा खुदुना बारीकी दिदी सरस्वती ढकाल गरामणि झापाकी साथी आकृति श्रेष्ठ र शङ्ख सभाकी साथी फुच्ची वर्षा राईलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना छ। उत्तरोत्तर प्रगतिको कामना पनि छ। साथमा मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ। हाम्रो धर्मराजजीलाई यो निकै नै मिठो सन्देशको लागि धेरै धेरै धन्यवाद छ। अर्को साथी लेख्नुहुन्छ हेलो सिज नमस्कार, म धनकुटाबाट सुन्दैछु, सम्पूर्ण साथीहरूलाई म मिठो सम्झना माया छ ल भन्नुभएको छ। हाम्रो मुना राई लिम्बुजीले हजुरलाई पनि धेरै धेरै धन्यवाद छ यो निकै नै मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ मनोज साहीजीले, नमस्कार विजय एफएम परिवारलाई भन्नुभएको छ। नमस्कार मनोजी, भारतदेखि सुन्दैछु घर गैडाकोट 12 हर्कपुर एक हप्ता पहिला हजुरको जन्मदिनको शुभकामना भन्नुभएको छ। धेरै धन्यवाद छ। मैले सुनिराखेको थियो तपाईँले मेरो जन्मदिनको अवसरमा धेरै शुभकामना पनि दिनुभएको थियो। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहेँ, हस्त बिदा भएँ, बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ मनोजी। अब भने हामी एउटा मिठो भाका सुन्छौँ र मिठो भाकापछि फेरि उपस्थित हुने नै छौँ। तपाईँहरू पनि कार्यक्रमलाई छोडेर कतै पनि नजानु होला है त।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
10: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612024437।
12: अहिले साँझको 6 बज्यो।

0: आहा, छोटो व्यापारिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ। कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरूसँग कुराकानी गर्दैछौँ अनि तपाईँहरूले माया गरेर पठाउनु भएका सन्देशहरू पनि हामी वाचन गरिरहेका छौँ। तपाईँहरू पनि हेर्दै अनि सुन्दै हुनुहुन्छ भने सन्देश पठाउन नभुल्नुहोला भन्दै यतिखेर पनि फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार।
1: नमस्कार हजुर, गुड इभिनिङ।
0: हजुर गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म पक्कै पनि झापाको दमकबाट बस्ने।
0: झापाको दमकदेखि हाम्रो चन्द्रजी है? पक्कै पनि। अनि के छ त नि हाम्रो चन्द्रजीको खबर? सञ्चारमा हुनुहुन्छ?
1: हजुर म आराम कुशल छु। अनि अब यता अब मौसमको कुरा गर्नु पर्दा आज हिजो अलिअलि पानी पर्नु हो, आज पर्नु भएको छैन। गर्मी गर्मी भयो दिउँसोबाट, बिहान त एकदम शीतल थियो, चिसो थियो। अनि हजुर लगायत अल इन्डिया टिमको अनि उता मौसमको हालखबर के छ?
0: हाम्रो यता पनि गर्मी चाहिँ अलिअलि गर्मी नै छ भन्नुपर्छ है चन्द्रजी। अहिले चाहिँ घाम पनि अब त बेलुका पनि भइसक्यो है, पानी पनि परेको छैन, दिउँसो हल्का परेको थियो, अहिले चाहिँ परेको छैन, शीतलै छ भन्नुपर्छ है।
1: लो ठिक छ त्यसो भए हजुर, अब धेरै अब यो टाउने टाउन र पनि रहेछ आज होइन, यो सिर्खाने दिन पनि रहेछ है।
0: हजुर पक्कै पनि।
1: अनि हजुरहरूले खिर खानु भयो कि भएन?
0: पक्कै पनि, हामीले त बिहानै खाएको नि चन्द्रजी, तपाईँकोतिर आउने भने थियो अनि फेरि टाढा हुन्छ भनेर आएनौँ।
1: फेरि मैले निम्ता गर्नु नि भ्याइन नि फेरि
0: ल पक्कै पनि, अब चाहिँ निम्ता नगरे पनि हामी टुप्लुक्कै आइपुग्छौँ नि।
1: हजुर हजुर ल ठिक छ, हजुरहरूलाई लु खानु भएछ अब असार के अरे साउन पन्ध्रको पनि शिर दिवसै भन्नु पर्ला है, शिर दिवसको धेरै धेरै शुभकामना, खानुभएछ खुसी लाग्यो। यो शिर खाएर चाहिँ एकदम न्यानो रहनु होला, एकदम चाहिँ निरोगी रहनु होला। अब यो आजको पन्ध्र जतिको खिरको अर्थ बेग्लै छ होइन त? अब हामी पनि अहिले अब अहिले बेलुका मात्रै खाँदैछौँ, हामी त अहिले बिहान मिलेन खुवाई।
0: हजुर हजुर ल भनेपछि बेलुका एकदमै रमाइलो गरेर एकदमै मिठो बनाएर खानु होला है त चन्द्रजी।
1: हजुर एकदम ल
0: कार्यक्रममा आउनु भएको छ। हामी चन्द्रजी एउटा मिठो गीत सुन्दैछौँ, अब त्यस गीत मार्फत साथीहरूलाई सम्झन सक्नुहुनेछ।
1: अनि साथी प्राविधिक साथी मित्र हाम्रो मेरो प्यारो मेरो भाइ अरुणजी नै हुनुहुन्छ।
0: हजुर पक्कै पनि, हाम्रो अरुणजी नै हुनुहुन्छ है।
1: अरुणजीलाई पनि यो चाहिँ साउन पन्ध्रको त्रिकाण दिवसले शुभकामना, उहाँले पनि खानुभयो होला भन्ने मैले पक्का विश्वास लिएको छु। अनि हजुर लगायत विजय रमाइलो साँझ अलिन्दीलाई अब बन्दगी सुन इन्जोय गर्नु होला भन्न चाहन्छु। गुड इभिनिङ पनि भन्न चाहे, सुस्वास्थ्य उन्नति प्रगतिको कामना गरेँ। आज जति साथीहरूले जन्मदिन मनाउनु भयो साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। त्यसै गरी जति साथीहरू यात्रा गर्नु शुभयात्रा भन्न चाहे, नानु निर्मला शाहले आगामी जन्मदिन मनाउँदै हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। उहाँ सिन्धुली निवासी हुनुहुन्छ। त्यसै गरी काठमाडौँतिर हुनुहुन्छ मन्जु थापा हुनुहुन्छ, त्यसै गरी आर्के थापा हुनुहुन्छ, त्यसै गरी कोपिला चामलिङ पनि हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ गणेश श्रेष्ठ रूपन्देहीतिर हुनुहुन्छ, मनको साथी जीवन कार्की काठमाडौँतिर हुनुहुन्छ, अमित अनन्त सुनवार पनि काठमाडौँतिर हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ मोती मगर हुनुहुन्छ, त्यसै गरी काजीराम नेउपाने पनि हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ प्रकाश गुरुङ हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ मुरारी कोइराला हुनुहुन्छ, ओम मणिसाप कोटा पनि हुनुहुन्छ, त्यसै गरी यता मरम सुनसरीतिर हुनुहुन्छ भाइ भगवानतिर धुमै, त्यसै गरी सानो सरस्वती श्रेष्ठ हुनुहुन्छ, सरिना गुरुङ निर्मला गुरुङ हुनुहुन्छ मरमतिर, त्यसै गरी कुमारी गुरुङ पाँचतिर हुनुहुन्छ, त्यसै गरी आरामिका राई हुनुहुन्छ प्रतिमा स्पर्श सयात्री सर भाइ रमी लाब्बा, त्यसै गरी शेखर प्रसाद श्रेष्ठ हुनुहुन्छ, रोशन पुलाङ राई हुनुहुन्छ, यी राम चौधरी पनि हुनुहुन्छ, त्यसै गरी हुन्छ मुना राई लिम्बु हुन्छ धनकुट्टातिर, विमला याम्फू पनि हुन्छ, सबिना मगर धनकुट्टातिर हुन्छ, एमराज राई रियास बाई चक्रवन्ता भोजपुरतिर हुन्छ, शर्मिला चोखाङ, त्यसै गरी लक्ष्मी बान्तावा राई पनि हुनुहुन्छ, जति साथीहरू जहाँ जहाँबाट सुन्ने हुन्छ सम्पूर्ण सम्पूर्ण मिया प्रिय मित्रहरूलाई अब बन्ने गीत सुन्न इन्जोय गर्नुहोला हजुरलाई गरेँ है त मैले। गुड इभिनिङ, ओके बाई बाई।
0: हजुर नमस्कार, बाई बाई। झापाको दमकदेखि आउनु भएको थियो हाम्रो चन्द्र बस्नेजी, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। उहाँको विदाई सँगसँगै अर्को मित्र पनि आउनु भएको छ, उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार।
2: हजुर नमस्कार श्री मायाजी सन्त्यारामै हुनुहुन्छ?
0: हजुर हामी एकदमै ठिक छौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
2: म पक्कै पनि गैडाकोट पाँचदेखि सानिला पोखरेल बोल्दैछु।
0: गैडाकोट पाँचदेखि हामीलाई धेरै माया गर्नुहुन्छ हाम्रो सलिना पोखरेलजी है। के छ हाम्रो सलिनाजीको आजको दिनभरिको समय कसरी बिताउनु भयो? पक्कै पनि आज कलेज जानु भएन हो?
2: कलेज बिदा छ।
0: बिदा छ ल पक्कै पनि आज कार्यक्रममा आउनु भएको छ। हामी एउटा निकै नै मिठो भाका सुन्दैछौँ सलिनाजी, सो गीत मार्फत साथीहरूलाई सम्झनुहोस्।
2: मिल्छ भने चाहिँ मलाई रातो घलेकीमा भन्ने गीत बजाइदिनु र त्यो गीतबाट सम्झन पर्दा चाहिँ तपाईँलाई अनि अरुणजीलाई पोलिटिजियाको परिवारलाई अनि मेरो साथीहरू भन्न पर्दा दिलसा राई, मुना मुखिया, कमला मुखिया, सिर्जना मुखिया, दाई ढकाल धर्मराज, दाई सुन्जाली मगर, दाई आशिष नयन हुनुहुन्छ, दाई जीवन कार्की हुनुहुन्छ र ओम मणि सापकोटा बुवा अनि यति भन्दै मलाई सलिना भनेर चिन्ने नचिन्ने सबैलाई सुनाउन चाहन्छु।
0: नमस्कार, बाई बाई। गैडाकोट पाँचदेखि आउनु भएको थियो हाम्रो सलिना पोखरेलजी, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। यतिखेर हाम्रो धेरैजना साथीहरूले सन्देश पनि पठाउनु भएको छ, उहाँको सन्देश पनि पढ्नुपर्ने छ। हेलो नमस्ते सिस्टर, सुन्दैछु ल मजाले बुटोलबाट सरस्वता पोखरेल सम्झना सबैमा भन्नुभएको छ। हाम्रो सरस्वताजीलाई पनि धेरै धेरै धन्यवाद छ मिठो सन्देशको लागि। दिलसा राईजीले मिस यु अल भन्नुभएको छ। हाम्रो दिलसाजीले अघि नै कल पनि गर्नुभएको थियो मिस यु हाम्रो तर्फबाट पनि। रमला साम्पाङ राईजी लेख्नुहुन्छ मिस यु अल भन्नुभएको छ। हाम्रो रमलाजीलाई पनि मिस यु। रञ्जना बाहिङ राईजी लेख्नुहुन्छ मिस यु अल फ्रेन्ड्स, इट्स मी रञ्जना बाहिङ राई फ्रम सङ्खुवासभा मकालुदेखि भन्नुभएको छ। धेरै धन्यवाद छ रञ्जनाजी मिठो सन्देशको लागि। हामीलाई यसै गरी माया गर्नुहोला है, माया कहिले नमार्नु होला भन्न चाहन्छु। लक्ष्मण मगरजी लेख्नुहुन्छ हेलो नमस्ते हजुर, मिस के छ खबर भन्नुभएको छ। हाम्रो एकदमै ठिक छ लक्ष्मणजी, हजुरको के छ? म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरी बास दुई धनकुटा, हाल मलेसियाबाट सुन्दैछु भन्नुभएको छ। धेरै धन्यवाद छ। साथमा मेरो साथीहरू गीता मगर, देव बास्कोटा, भावना छाम्लिङ, रमला साम्पाङ राई, मिडिया प्रेमी निर्मला भनेम, सुस्मिता राई, विमला मगर, सपना शङ्कर, गीता लिम्बू, भूमिका राई, राज खले मगर लगायत सबै सबैजनालाई सुनाउन चाहन्छु भनेर धेरैजनाको नाम लिनुभएको छ। लगायत मेरो नाम र आवाजसँग चिरपरिचित सम्पूर्ण मित्रहरूलाई र एफएम सुनेर बस्नु हुने सम्पूर्ण नाम छुटेका साथीभाइहरूलाई पनि भन्नुभएको छ। धेरै धन्यवाद छ यो निकै नै मिठो सन्देशको लागि। जनक राजाली मकरजी लेख्नुहुन्छ मिस यु अल भन्नुभएको छ। जनकजीलाई हाम्रो तर्फबाट पनि मिठो सम्झना। अर्को साथी लेख्नुहुन्छ हाम्रो पण्डित करुणाकार कलौनी लेख्नुहुन्छ, उहाँको नाम चाहिँ। गुड इभिनिङ नमस्ते भन्नुभएको छ। नमस्कार हाम्रो तर्फबाट पनि। वीरेन्द्र लामाजी लेख्नुहुन्छ नमस्ते सी, सुन्दै अनि हेर्दैछु भन्नुभएको छ। धेरै धन्यवाद छ। काठमाडौँ बौद्धबाट वीरेन्द्र लामा साथीहरू, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया लगायत सबै साथीहरूलाई साउन 15 खिर्काने दिनको शुभकामना भन्दै नमस्कार बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ हाम्रो वीरेन्द्र लामाजी लाई पनि मिठो सन्देशका लागि। सुमन राणाजी पनि लेख्नुहुन्छ दिदी झोरले है भन्नुभएको छ। झोरले हाम्रो तर्फबाट पनि सुमनजीलाई। कमला मुखियाजी लेख्नुहुन्छ मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। कमलाजीलाई पनि मिठो सम्झना हाम्रो तर्फबाट भन्दै अब भने हामी एउटा निकै नै लोकप्रिय भाका सुन्छौँ र यो भाका सुन्दै गर्नुहोला, फेरि उपस्थित हुने नै छौँ।

0: मायाले मलाई हेरेको हेरे यो निकै नै लोकप्रिय भएका सुनिसकेका छौँ। पक्कै पनि तपाईँलाई पनि मन पर्यो होला, हामीलाई एकदमै मन पर्यो। कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। हाम्रो उकाली ओह्राली अनि भन्ज्याङ चौतारी गरिरहँदा हामीले गुनगुनाइने भाकाहरू हामी बजाउँदैछौँ। तपाईँलाई भरपूर मनोरञ्जन दिने हामी कोसिसमा रहेका छौँ। तपाईँ पनि फुर्सदमा हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ भने 078-50-1006 लाइन भएर आउन सक्नुहुनेछ र हामीलाई बिजेएफएम 101.6 पेजबाट सन्देशहरू पठाउन सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका रोजाइमा पारेर भने यतिखेर हाम्रो मुना मुखियाजी लेख्नुहुन्छ, हेलो ब्युटिफुल सिस भन्नुभएको छ। हजुर, हाम्रो नमस्कार मुनाजीलाई, म पनि सुन्दैछु इलामबाट, मुना मुखिया भन्नुभएको छ, धेरै धन्यवाद छ। साथीहरू सम्झिनु पर्दा मिनु लम्तरी मगर, युक्त प्रसाद श्रेष्ठ, आशिष नयन बस्नेत, जुनु दिवानी, गगन तिरथुमी, वीरेन्द्र लामा, माधव ढुङ्गेल, गुणा सरोज सुसारा, राजराम रायमाझी, राजेन्द्र राय, कमला बनेम लिम्बू, मिडिया प्रेमी निर्मला बनेम, जनक लामा लगायत सबै सबैजनालाई मेरो तर्फबाट मिठो सम्झना सुनाइदिन ल भन्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद छ हाम्रो मुनाजीलाई मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ, सृजना मुखियाजी लेख्नुहुन्छ, मिस यु अल भन्नुभएको छ। हाम्रो सृजनाजीलाई पनि हाम्रो तर्फबाट पनि धेरै धेरै मिठो सम्झना छ। भन्दै थिएँ यतिखेर कोही मित्र आउनुभएको छ भन्नुभएको छ हाम्रो अरुणजीले, उहाँसँग कुराकानी गरिहालौँ। हजुर नमस्कार।
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धरानको विष्णुपादुकाबाट बोलिरहेको छु, रोशन फुलहाङ।
0: हाम्रो धरानदेखि रोशन फुलहाङ राईजी है, केही छ हाम्रो रोशनजीको नयाँ नौलो खबर सुनाउनुहोस्।
1: नयाँ नौलो खबरहरू केही पनि छैन, उन्नति गरे पनि केही पनि छैन, एकदमै पुरानो यही भन्नुपर्छ। हजुरहरूसँग यसो कहिले काहीँ एउटा कुरा हुन्छ, अब यही हो, अब पुरानो यो सबै कुरा भनौँ न।
0: पक्कै पनि नयाँ पुरानो जे जस्तो भए पनि आफ्नो चाहिँ धेरै ख्याल गर्नु होला है।
1: हजुर मेरो मात्र होइन, हजुरहरूको पनि एकदमै ख्याल गर्नु होला, किनकि आज भोलि सबै भाइरस ज्वरोहरू चाहिँ अगाडि बढिरहेको छ।
0: अहिले बर्खाको टाइम छ नि,
1: तपाईँले आफ्नो स्वास्थ्यलाई चाहिँ केयर गरौँ होइन।
0: ल पक्कै पनि। अनि आज अनि हाम्रो रोशनजीले चाहिँ दिनभरि के गर्नुभयो हामीलाई बताइदिनुहोस् त ल।
1: हजुर,
0: आज दिनभरिको समय कसरी बिताउनु भयो?
1: दिनभरिको अब आजको दिन अब यसो घरै काम कार्यहरू गरेरै अब व्यतीत भइरहेछ अहिले पनि, म त बारीतिरै छु कि काममै।
0: के काम गर्दै हुनुहुन्छ बारीतिर?
1: ठ्याक्कै अहिले भने नि म अदुवा गोडिरहेछु।
0: पक्कै पनि
1: अनि अदुवा गोड्ने कामहरू भइरहेछ, यसपालि अलिकति वर्षा जेस हाम्रो धरानतिर अलिक वर्षा भइरहेछ, त्यही भएर पनि होला अलिक झारले चाहिँ निकै माया गरे।
0: अनि त्यो हुन्छ नि रोशनजी, त्यो अदुवा गोड्दै गर्दा चाहिँ फेरि त्यो पानी परेको हुन्छ नि, पानी पर्छ नि त्यति बेला, त्यति बेला फेरि त्यो लामखुट्टेले हुन्छ नि, लामखुट्टेले कतिको टोक्छ त नि।
1: लामखुट्टेहरू अब हाम्रोमा खासै त्यति धेरै चाहिँ छैन, फाटा छुट्टा मात्रै हुन्छ। अब अलिकति बरु हाम्रोमा चाहिँ कुरा गर्नु पर्दाखेरि लामखुट्टे भन्दा पनि जुका चाहिँ
0: ओहो जुका आउँछ है,
1: जुका चाहिँ बरु एकदमै छ।
0: ल जुकालाई त फेरि त्यो हुन्छ नि नुन, नुनले हो कि केले हो ठिक पार्छ भन्छ होइन, जुका लायो भने नुनले चाहिँ
1: नुनहरू अनि त्यसपछि टिम्बुरहरू होइन। अनि अब आजभोलि त अब बजारतिर पनि थुप्रो केमिकलहरू पाइन्छ, त्यसले पनि ठिक गर्न सकिन्छ। अब यो अलिक चेरोहरूलाई चाहिँ अलिकति हामीले रोकथाम गर्न सकिँदैन, यो जुकालाई त रोकथाम गरिहालिन्छ हिन्दू गर्दाखेरि होइन।
0: पक्कै पनि हुन्छ नि त्यो त्यो पहिल्यैदेखि सानैदेखि त्यहीँ हुर्किएको भनेपछि त्यो हुन्छ नि त्यो सहन, त्यो जुकाले टुक्दा पनि हुन्छ नि सहन सक्ने कि होइन, नयाँ जस्तै नयाँ ठाउँबाट गएको मान्छेहरूलाई चाहिँ अलिक गाह्रो हुने, देख्दै डर लाग्ने है। अब त्यही हो कि
1: अलिकति अब यस्तो हुन्छ, अब नयाँ मान्छेलाई चाहिँ कस्तो हो भने जुका अब कतिले थाहा हुँदैन, अनि एकासी देख्दाखेरि एकासी अब शरीरमा आउँदाखेरि चाहिँ अब समस्या नै पर्छ। तर अब हामी भनेको पहिलादेखि नै अब जुकासँग अब यसो होइन
0: खेल्दै
1: बसे जस्तै हो क्या, त्यही भएर पनि हामीलाई चाहिँ समस्या नै पर्छ।
0: ल पक्कै पनि आफ्नो चाहिँ ख्याल गर्नु होला है।
1: एकदमै
0: ल अब भने हामी अन्तिम अन्तिममा पनि छौँ रोशनजी, एउटा निकै नै मिठो भएको बजाउने छौँ भन्नुभएको छ अरुणजीले, सो गीत मार्फत साथीहरूलाई सम्झन सक्नुहुनेछ?
1: साथीहरूलाई सम्झिनुभन्दा अगाडि त अब विशेष अब हजुर लगायत प्राविधिकमा रहेर साथ दिइरहनु हुने हाम्रो प्राविधिक स्थानीय रेडियो र मेरो साथी इन्टरटेन परिवार सबैको लागि पनि सम्झना माया साथ अब बस्ने गरेको गीत पनि हजुरहरूप्रति नै है समर्पित गर्न चाहन्छु।
0: हजुर धेरै धन्यवाद।
1: हजुर एकदमै मच वेलकम। अनि केही साथीहरूलाई अब बस्दै गरेको गीत सुनाउनु पर्दाखेरि अब विशेष अब साउनको 15 पनि हो होइन, अब धेरै साथीहरूले खिर पनि खानुभयो होला होइन, अब साउन 15 पनि धेरैभन्दा धेरै शुभकामना सम्पूर्ण साथीहरूलाई। अनि प्रकाश गुरुङ बाजिराम नेपालीज्यू अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो मन्जु थापा आशिष सिंह दसिन्द अमिताना दसिन्दर अनि भाइ नै हुनुहुन्छ प्रवीण मगर एक्सन विराज वरुण चञ्चाली आशिष सिंह बस्ने अनि त्यस्तै गरी हुन्छ बहादुर कुमार राई रास खले मगर शम्भु कटुवाल हुनुहुन्छ अनि भाइ नै हुनुहुन्छ गगन फिरासनी गान्छ सगर बस्ने रत्नभारी थापा कुमारी यौहाङ अनि भगवान राज हामी रामनारायण राई दिनेश चौधरी दिलबहादुर राई अनि युवाराज पटेल इक्राम चौधरी अनि एन्जल तस्बिर बान्तवा राज बान्तवा सुनि लिम्बू गुरासर सारा टिकाराम राई छोरी प्रतिमा प्रदीप बान्तवाको लागि भन्दै छुट्टिन्छु। नमस्ते बाई बाई।
0: हजुर नमस्कार बाई बाई। रोशन फुलहाङ राईजी आउनुभएको थियो धरानबाट, उहाँले चाहिँ म अहिले काम गर्दैछु है अदुवा गोड्दैछु भन्नुभएको थियो। पक्कै पनि गाउँघरतिर धेरै नै कामको चाप बढेको छ, अहिले चाहिँ कोदो लाउने पनि बेला भइसकेको छ है, त्यस्तै अदुवा गोड्ने यस्तै यस्तै काम भइरहेको छ। आफ्नो काम गर्दै गर्दा पनि आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नुहोला, अहिले चाहिँ बर्खाको टाइम छ। सर्पको पनि एकदमै डर हुन्छ, सर्पबाट पनि एकदमै जोगिएर काम गर्नुहोला हिँड्नुहोला भन्दै अब भने हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि आइसकेका छौँ। हाम्रो जीवन फाबिनजीले लेख्नुहुन्छ मिस यु अल भन्नुभएको छ, जीवनजीलाई पनि हाम्रो तर्फबाट मिठो सम्झना अनि धेरै धेरै माया छ भन्दै यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो, फोन गर्नुभयो, मिठा मिठा सन्देशहरू पठाउनु भयो, तपाईँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद भन्दै मलाई एक घन्टासम्म प्रविधिमा रहेर सहयोग गर्नुहुने प्राविधिक मित्र अरुणजीलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको बसाइबाट पनि म पनि बिदा हुन चाहन्छु। भोलिको बसाइमा फेरि पनि भेट हुने नै छ। नमस्कार, शुभ साँझ।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ सेयर गर्दिउँ कि क्या हो
10: पख्नुस् नानी

0: सामुदायिक रेडियो बिजेएफएम 101.6 इन्टरनेट अनलाइन बिजेएफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। सद्भाव खलबलाउने कार्यमा संलग्न नबनौ भन्दै धार्मिक अगुवाको संयुक्त अपिल। देशभर 13,70,000 हेक्टरमा धान रोपाई सम्पन्न। गैंडाकोट नगरपालिकामा 869 जनालाई अपाङ्गता परिचय पत्र वितरण। र पोल्ट्री व्यवसायलाई कानुन र वातावरण मैत्री बनाउन ह्याचरी व्यवसायको अभिमुखीकरण। नेपालका 2 स्केटिङ खेलाडीले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने।
1: लौ चट्याङ पर्न आँटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो
2: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी सहितका जिल्लामा उत्पन्न संवेदनशील परिस्थिति समाधान गर्न, नागरिकको जीवधनको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको प्रष्ट पार्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मध्य प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्र सम्पूर्ण उच्च सतर्कता साथ परिचालित भइसकेकोले नागरिकलाई विचलित नहुन र संयमता अप्नाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित नागरिकसम्म पुग्नु, उहाँलाई सुरक्षाको प्रत्याभूत गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु सरकारको प्राथमिक ध्यान रहेको बताउनुभयो। शान्ति सुरक्षा चुस्त बनाउन र परिस्थिति बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अप्नाएको उहाँको भनाइ थियो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर सुख दुःखमा उभिनु नै जनप्रतिनिधिको वास्तविक दायित्व भएको उहाँले स्मरण गराउनुभयो। सो अवसरमा सांसदहरूले प्रधानमन्त्रीको अनुरोधलाई सकारात्मक रूपमा लिँदै तत्कालै निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरेका थिए। बिहिबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनले धेरै देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको उहाँहरूले उल्लेख गर्नुभयो। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भातृत्व कायम राख्न धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सदन संवाद निरन्तर चलाइरहनुपर्ने सुझाव सांसदले दिएका थिए। साथै तनावग्रस्त क्षेत्रमा सामाजिक सौहार्द कायम राख्न एकैबद्धताको सन्देश प्रवाह गर्नुपर्ने र सामाजिक सञ्जालका भ्रम तथा अफवाहबाट युवावर्गलाई जोगाउन जनचेतनामूलक अभियान चलाउनु पर्नेमा सांसदहरूले जोड दिएका थिए। सुनसरी लगायतका जिल्लामा केही दिनदेखि

0: कि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन उत्तेजनात्मक घृणात्मक तथा सामाजिक सद्भाव खलबलाउने कार्यमा संलग्न नहुन अपिल गरेका छन्। शुक्रबार सिंहदरबारमा राष्ट्रपा सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दू महासङ्घ, अल सलाम सोसाइटी र जमियत उल्मा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपिल जारी गरेका छन्। विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन उत्तेजनात्मक घृणात्मक वा सामाजिक सद्भाव खलबलाउने कार्यमा संलग्न नहुन अपिल गर्दछौँ, उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी, जमियत उल्का ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासङ्घका सचिवालय सदस्य राजुराम फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाईले संयुक्त विज्ञप्ति जारी गर्नुभएको थियो। उहाँहरूले सबै धर्मको भाव, मानव कल्याण, सहिष्णुता, अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको जारी विज्ञप्तिमा उल्लेख छ। कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उच्च निच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हामी सबैको जिम्मेवारी हो, जारी विज्ञप्तिमा भनिएको छ। सदियौँदेखिको सहिष्णुता र सामाजिक सद्भाव खलल पुर्याउन भनी भइरहेका विभिन्न क्रियाकलापहरूप्रति सचेत रहन अपिल गर्दै हामी स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चार माध्यम तथा सम्पूर्ण सरकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिका मार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनः स्थापित गर्न सक्रिय योगदान दिन अपिल गर्छौँ, जारी विज्ञप्तिमा भनिएको छ। सामाजिक सद्भावमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार सिराबाट 5 र धनुषाबाट 3 जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले सामाजिक सञ्जाल मार्फत हिंसा भड्काएको आरोप छ। यसअघि सर्लाईबाट बाहिरबाट आएर प्रदर्शन गर्न खोज्दा 5 जनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका थिए। मधेस प्रदेशमा हिंसात्मक गतिविधि रोक्न धनुषा, सप्तरी र सिरामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञा छ। प्रहरीको उच्च अधिकारीहरू मधेस प्रदेशमा खटिएका छन् भने प्रतिनिधि सभा सदस्य पनि मधेसमा गएर हिंसा रोक्न पहल गरिरहेका छन्। गैंडाकोट नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान अधिकार र राज्यबाट पाइने सेवा सुविधा सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ। स्थानीय तहबाटै पहिचान र वर्गीकरण सुरु भएपछि नगरभित्र हालसम्म परिचय पत्र प्राप्त गर्ने नागरिकहरूको कुल सङ्ख्या 869 पुगेको छ। नगरपालिकामा प्राप्त हुने निवेदनलाई व्यवस्थित र पारदर्शी रूपमा निरूपण गर्न नगर उपप्रमुखको संयोजकत्वमा 11 सदस्य अपाङ्गता परिचय पत्र वितरण समन्वय समिति क्रियाशील रहेको छ। उक्त समितिले स्वीकृत कार्यविधि अनुसार परेका निवेदनहरूको गहन अध्ययन, शारीरिक तथा मानसिक अवस्थाको वर्गीकरण र चिकित्सकको सिफारिसका आधारमा मात्र परिचय पत्र प्रदान गर्ने गर्दछ। महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्सालका अनुसार अध्यावधिक तथ्याङ्क अनुसार नगरभित्र क वर्ग पूर्ण अपाङ्गताका 137 जना, ख वर्ग अति अशक्तका 422 जना, ग वर्ग मध्यम अपाङ्गताका 209 जना र घ वर्ग सामान्य अपाङ्गताका 101 जना गरी कुल 869 जनाले परिचय पत्र प्राप्त गरिसकेका छन्। यसै प्रक्रियालाई निरन्तरता दिने क्रममा हालै परेका 17 वटा निवेदनहरूमध्ये कार्यविधि अनुसार मापदण्ड पुगेका 11 जनालाई नयाँ परिचय पत्र उपलब्ध गराइएको छ। अपाङ्गताको प्रकृति र वर्गीकरण अनुसार परिचय पत्र वाहकहरूले राज्य तथा स्थानीय तहबाट फरक फरक सेवा सुविधा पाउँदै आएका छन्। क र ख वर्गका नागरिकहरूले सरकारबाट नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने ग वर्गका नागरिकहरूका लागि नगरपालिकाले निशुल्क स्वास्थ्य बिमा र विभिन्न अनुदान कार्यक्रममा प्राथमिकताको व्यवस्था गरेको छ। त्यसै गरी घ वर्गका नागरिकहरूले लोकसेवा आयोग लगायतका सरकारी परीक्षा तयारीमा समावेशी कोटा, छुट र विशेष सुविधाका साथै लक्षित अनुदानहरूमा सहभागिताको अवसर पाउने गरेका छन्। नगरभित्रका कुनै पनि अपाङ्गता भएका नागरिक राज्यले दिएको अधिकार, पहिचान र सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपप्रमुखको नेतृत्वको समितिले कार्यविधि बमोजिम पारदर्शी रूपमा नियमित काम गरिरहेको महिला तथा बालबालिका शाखाले जनाएको छ। पोल्ट्री व्यवसायलाई वातावरण मैत्री व्यवस्थित तथा कानुनी मापदण्ड अनुसार सञ्चालन गर्ने उद्देश्यले नेपाल हेचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिको आयोजनामा शुक्रबार चितवनमा पोल्ट्री व्यवसायमा वातावरणीय मूल्याङ्कन व्यवस्थापन तथा अनुपालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर विश्वरालको सभापतित्वमा तथा नेपाल हेचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरण विज्ञ युवराज ढकालले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको सुरुवातमा सभापति विश्वरालले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रश्न पार्नुभएको थियो। उहाँले पोल्ट्री व्यवसायलाई दिगो सुरक्षित र कानुनी रूपमा सञ्चालन गर्न वातावरणीय मापदण्डको पालना अपरिहार्य रहेको बताउनुभयो। प्रशिक्षक ढकालले वातावरण संरक्षण ऐन 2076, वातावरण संरक्षण नियमावली 2077 तथा व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका 2071 भएका कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले उद्योग तथा व्यवसायसँग सम्बन्धित ऐन नीति नियम निर्देशिका र विधेयक प्रारम्भिक वातावरणीय परीक्षण आइए प्रतिवेदन तयार गर्ने प्रक्रिया आवश्यक कागजात फोहोर व्यवस्थापन स्वच्छ उत्पादन फार्मको स्व अनुगमन तथा वातावरणीय दायित्वका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले सङ्घले व्यवसायका समस्या समाधानका लागि गरेको पहल व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका 2071 कार्यान्वयनका लागि सम्बन्धित निकायसँग भइरहेको समन्वय निर्देशिकामा आवश्यक सुधारका प्रयास तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले व्यवसाय सञ्चालनलाई कानुनी रूपमा सुरक्षित बनाउन आवश्यक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया सहज बनाउन सङ्घ निरन्तर सदस्य व्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वातावरण संरक्षण ऐन 2076 नियमावली 2077 तथा व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका 2071 अनुसार ह्याचरी प्यारेन्ट फार्म र ग्रान्ड प्यारेन्ट फार्मले अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय परीक्षण आइए प्रतिवेदन तयार गरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी समेत दिएको थियो। करिब 30 जना ह्याचरी व्यवसायको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिवप्रसाद बरालले गर्नुभएको थियो। धार्मिक सहिष्णुता सामाजिक सद्भाव र आपसी एकता कायम गर्दै समाजमा शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले देवघाटमा विशेष शान्ति पाठ पारायण कार्यक्रम सम्पन्न भएको छ। क्षेत्र विकास समिति देवघाट क्षेत्र विकास समितिको आयोजनामा भएको कार्यक्रममा अनन्त विभूषित 1008 महामण्डलेश्वर स्वामी आत्मराज गिरीजी महाराजको उपस्थितिमा विशेष धार्मिक कार्यक्रम गरिएको हो। कार्यक्रममा वेद वेदाङ्ग विद्यालयका करिब 300 जना बटुकहरूले स्वस्ति वाचन गर्दै विश्व शान्ति सामाजिक सद्भाव तथा समग्र मानव कल्याणको कामना गरेका थिए। बटुकहरूको सामूहिक स्वस्ति वाचनले देवघाट क्षेत्रलाई आध्यात्मिक र धार्मिक वातावरणमा थप भक्तिमय बनाएको थियो। कार्यक्रममा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले आशिष वचन प्रदान गर्दै धार्मिक सहिष्णुता आपसी सद्भाव र एकता नै समाजको शान्ति र समृद्धिको आधार भएको बताउनु भएको छ। उहाँले धर्म र संस्कृतिको संरक्षणसँगै समाजमा प्रेम भाइचारा र सद्भाव कायम गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी एकता सहिष्णुता र सद्भाव कायम गर्दै शान्तिपूर्ण समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। पवित्र धार्मिक स्थल देवघाटमा आयोजित कार्यक्रमले धार्मिक आस्था संस्कार र सामाजिक एकताको सन्देश प्रवाह गर्दै शान्ति र सद्भावको वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको देवघाट क्षेत्र विकास समितिका सदस्य तारानाथ सुवेदीले जानकारी दिनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
1: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
2: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ। आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612 20 437।
0: विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन संरचनामा व्यापक पुनर्संरचना गर्ने तयारी गरेको छ। प्रस्तावित नयाँ संरचना अनुसार मन्त्रालयको नेतृत्व अब एकजना सचिवले मात्र गर्नेछन्। यस्तै हाल कायम रहेका 12 तहका पदहरू खारेज गर्ने प्रस्ताव गरिएको छ। साथै महाशाखा, शाखा तथा जनशक्ति व्यवस्थापनमा समेत व्यापक हेरफेर गर्ने तयारी गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई प्राप्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनले मन्त्रालयको प्रशासनिक र प्राविधिक संरचनालाई नयाँ ढाँचामा पुनर्गठन गर्ने प्रस्ताव आइसकेको सारेको हो। प्रस्ताव अनुसार मन्त्रीको निजी सचिवालयमा उपसचिव, शाखा अधिकृत तथा आवश्यक सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ। मन्त्रालयमा हाल रहेका 12 तहका अतिरिक्त स्वास्थ्य सचिवको पद भने नयाँ संरचनामा समावेश गरिएको छैन। नयाँ दरबन्दीमा स्वास्थ्य मन्त्रालयमा रहेको 2 अतिरिक्त सचिव पद र पुल दरबन्दीमा राखिएको थप 1 अतिरिक्त सचिव गरी 3 अतिरिक्त स्वास्थ्य सचिव अधिकृत 12 तहका पदहरू खारेज गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार यही मङ्गलबारसम्म देशभर 85.72% धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको 2 सातासम्म कोशी प्रदेशमा 86.97%, मधेसमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाइँ सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशमा 88.99%, कर्णालीमा 88.22% र सुदूरपश्चिममा 97.93% धान रोपाइँ भएको छ। देशभरमा धान रोपाइँ हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफलमध्ये हाल 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विगतको तथ्याङ्क विभागको तथ्याङ्क छ। विभागका अनुसार गत वर्ष 2082 साउन 11 गतेसम्म कोशीमा 80.39%, मधेसमा 51.82%, बागमतीमा 87.88%, गण्डकीमा 84.53%, लुम्बिनीमा 92.04%, कर्णालीमा 91.38% र सुदूरपश्चिम प्रदेशमा 98.98% धान रोपाइँ भएको थियो। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% धान रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यस वर्ष 7% धान रोपाइँ वृद्धि भएको छ। यस वर्ष साउन 2 सातासम्म कोशी प्रदेशमा 2 लाख 76,386 हेक्टर क्षेत्रफलमध्ये 2,40,377 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। मध्य प्रदेशमा 385,933 हेक्टर क्षेत्रफलमध्ये 3,580 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। बागमती प्रदेशमा 114,524 हेक्टर क्षेत्रफलमध्ये 79,744 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गण्डकी प्रदेशमा 93,606 हेक्टर क्षेत्रफलमध्ये 75,562 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यसै गरी लुम्बिनीमा 301,372 हेक्टर क्षेत्रफलमध्ये 268,197 हेक्टर क्षेत्रफलमा, कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमध्ये 38,189 हेक्टर क्षेत्रफल र सुदूरपश्चिम प्रदेशमा 154,950 हेक्टर क्षेत्रफलमध्ये 151,742 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। नवलपुर जिल्लामा पहिलोपटक लगानी सम्मेलन आयोजना गरिने भएको छ। नवलपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा आज सम्पन्न जिल्लास्थित उद्योग वाणिज्य सङ्घहरू र तथा सरकारवालाको संयुक्त बैठकले प्रथम नवलपुर लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सागर पोखरेलका अनुसार सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्र सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ। बैठकले साउन 30 गतेभित्र सम्मेलनको अवधारणा तथा प्रस्तावना तयार गर्न 5 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। साथै भदौ 15 गतेभित्र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैर सरकारी संस्था तथा निजी क्षेत्रका विभिन्न सङ्घ संस्थासँग छलफल गर्ने निर्णय भएको मध्यबिन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो। देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्यनारायण भूषालका अनुसार नवलपुर प्राकृतिक सम्पदा, कृषि, पर्यटन, उद्योग तथा व्यापारका दृष्टिले नेपालको अत्यन्त सम्भावनायुक्त जिल्लामध्ये एक हो। भारतसँगको सहज व्यापारिक पहुँच त्रिवेणी भन्सारकारले पूर्वपश्चिम राजमार्ग निर्माणाधीन नारायणगढ बुटोल सडक, पर्याप्त विद्युत आपूर्ति तथा लगानी मैत्री वातावरणका कारण जिल्लालाई औद्योगिक विकासको केन्द्रका रूपमा अघि बढाउन लगानी सम्मेलन आवश्यक ठहर गरिएको हो। सहज संस्थाका पूर्व अध्यक्ष करुण सागर सुवेदीले जिल्लामा उपलब्ध सम्भावना अनुसार औद्योगिक लगानी भित्राउन, औद्योगिक क्षेत्र विकास गर्न र पर्यटन र कृषि परशोधन उद्योग विस्तारका लागि लगानी सम्मेलन अपरिहार्य रहेको बताउनुभयो। बैठकमा सहभागीहरूले सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, पर्यटन व्यवसाय विकास साझेदार तथा उद्यमीहरूको सहभागिता गराइने जानकारी दिएका थिए। सम्मेलन मार्फत लगानीका अवसरहरूको प्रस्तुतिकरण, नीतिगत संवाद, परियोजना प्रदर्शनी तथा लगानी साझेदारीका आधार निर्माण गरिने विश्वास व्यक्त गरिएको छ। यसैबीच बैठकले हरेक शुक्रबार गर्दै आएको साप्ताहिक बजार बन्दलाई आगामी चाडपर्वलाई मध्यनजर गर्दै भदौ 1 गतेदेखि हरितालिका ठुली एकादशीसम्म बजार खुल्ला राख्ने निर्णय गरेको छ। उक्त जानकारी नवलपुर उद्योग वाणिज्य सङ्घका महासचिव रमेश अधिकारीले जानकारी दिनुभयो। त्यसै गरी बैठकले हाल सुनसरी सहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ। साथै व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गर्ने निर्णय समेत बैठकले गरेको महासचिव अधिकारीले जानकारी दिनुभयो। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका 500 शय्यामध्ये 350 निशुल्क रहेको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार ती निशुल्क शय्यामा बस्ने बिरामीलाई खानाको पनि सुविधा रहेको छ। उहाँले भन्नुभयो, हाम्रो अस्पतालमा साधारण शय्यामा 3 पटकको खानासहित निशुल्क सेवा दिँदै आएको छ। बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ। 3 वर्ष अघिबाट अस्पतालले शय्या निशुल्क गरेको हो। क्याबिन, पेइङ वार्ड, पोस्टअप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ। अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपालभरका भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन्। न्यून जनशक्ति र स्रोत साधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतालमा रहेको छ। विजय खबरमा खेल खबर। नेपालका 2 स्केटिङ खेलाडीले आउँदो 20 एसियाड गेम्सको तयारी थाइल्यान्डमा गर्ने भएको छन्। अबको 1.5 महिनापछि जापानमा हुने 20 एसियन गेम्सकोमा नेपालको 22 खेल विधामा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये 1 रहेको नेपाली स्केटिङ खेलाडीले थाइल्यान्डको बैङ्ककमा तयारी गर्ने भएका हुन्। 2 पुरुष खेलाडी गजेन्द्र बरदेवा र शरद कुमार राईले 1 महिनासम्म बैङ्ककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्यान्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ सङ्घका महासचिव सत्य थापाले जानकारी दिनुभयो। त्यसका लागि उनीहरू आज बैङ्क प्रस्थान गरेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपामा भएको कार्यक्रममा बीच उनीहरूलाई विदाई गरिएको छ। एसियाडमा दुवै खेलाडीले स्टिक विदामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। उनीहरूसँग प्रशिक्षणमा विजय तामाङ पनि जानेछन्। बैङ्ककको हुआमक स्टेक पार्कमा उनीहरूले प्रशिक्षण गर्ने तालिका रहेको छ। विजय खबरमा मौसम खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। आज राति देशभर सामान्यतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेश बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई भूभाग बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ। सद्भाव खलबलाउने कार्यमा संलग्न नबनाऊ भन्दै धार्मिक अगुवाको संयुक्त अपिल। देशभर 13,70,000 हेक्टरमा धान रोपाई सम्पन्न। गैंडाकोट नगरपालिकामा 869 जनालाई अपाङ्गता परिचय पत्र वितरण गरियो। र पोल्ट्री व्यवसायलाई कानुनी र वातावरण मैत्री बनाउने ह्याचरी व्यवसायको अभिमुखीकरण। नेपालका दुई स्केटिङ खेलाडीले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने। हस्त सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले साँझको 7 बज्यो। अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
5: मद्यपान र धुम्रपान सेवन नगरौँ।
6: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
8: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
7: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
9: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4, काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
10: नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
11: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
10: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
12: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
10: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
11: यति बेला त खाली कुरा पनि दिनु हुँदैन, होइन त स्वयंसेविका बहिनी?
10: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
13: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औँठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 38 94।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
11: शुभ प्रभात गुरुआमा।
12: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, आलै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासै अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
8: ए ल ल जाऊ जाऊ जाऊ
9: सबैजना हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078-50-1504 मोबाइल 98-612-20-437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
11: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-8330 र 598-834

0: भैडाकुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाइसराई गरेर आएको हकमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
6: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कायम गर्न सरकार सक्रिय, सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन धार्मिक अगुवाको संयुक्त अपील। तनावग्रस्त क्षेत्रमा सुरक्षा कडा, अवस्था विस्तारै सामान्य हुँदै
1: सामान्यकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ।
0: भ्रष्टाचार मुद्दामा बढी केदार गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्रकुमारी बोहरा जेल चलान। मधेसको अवस्थाका कारण लोकसेवा परीक्षाको तालिका संशोधन। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानुनी कारवाही गर्न, पीडितलाई न्याय दिलाउन

0: पाँच हजार आप्रवासी प्रवेश आगामी वर्ष हुने आइसिसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाइ दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने रमाउने सदियौँदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाइ सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
2: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
3: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। नेपाल बहुधार्मिक बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता सामाजिक सद्भाव आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।
2: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। छलफलमा उहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ सांसदहरूसँगको छलफलमा उहाँले नागरिकको सुरक्षा सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न विश्वास बढाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
4: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँको नेपाली सेना प्रहरीले पनि बुझ्नु पर्छ। यो चाहिँ संवादको मार्फत हुनुपर्छ। त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने र त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
2: सांसदहरूले पनि स्थानीय तहमा संवाद जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सडक सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सिआइएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
5: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मद्दतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मोनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन

0: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रम सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सामाजिक सञ्जालमा अपवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयम् अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
1: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कानुनी कारवाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
0: डोटीको बडिकेडार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बहुरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व सङ्कलन नगरी राज्यलाई 14,10,240 रुपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरूसहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्षरत पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनसन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य, सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज, ब्याज छुट सहित सहज ऋण, रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीशै हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण, नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौँ मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भिडमा च्यापिएर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आइसिसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आइसिसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
2: सन्तोषी रावल। नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
3: 3 महिनाभित्र मात्रै एउटा व्यवस्थित चाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कैरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ.
2: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायको गुनासो रिपोर्ट पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो. मानवता नै सबै धर्मको मूल मर्म हो. आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो.
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ. अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ.
6: मतभेद भए संवादबाट समाधान खोजौँ. सबैले कानुनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ.
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो. आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ.
5: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील.
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका दुई सातादेखि बन्द छ. बाह्रविसे तातोपानी सडकमा पहिरोले आवागमन अवरुद्ध हुँदा करोडौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्. कन्टेनरमा रहेका स्याउ लसुन लगायतका सामग्री कुहिन थालेका छन्. मन्त्रीहरूले अनुगमन गरे पनि सडक खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्.
10: तातोपानी नाका दुई सातादेखि बन्द हुँदा व्यापार राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ. बारबिसी तातोपानी सडकको 26 किलोमिटर खण्डमा डाकलाङ घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतिदेखि सडक अवरुद्ध बनेको हो. डाकलाङमा करिब 100 मिटर सडक नै बगाएको छ भने सडक कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्. स्थानीय पेम्बा शेर्पा र राजु थामी.
11: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको जुन ठप्प नै छ.
10: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानुन मन्त्री सोभिता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो. अनुगमन पछि विज्ञ टोली पठाई सडक सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो. सडक खुलाउने काम अझै सुरु हुन सकेको छैन. सडक अवरुद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्. भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्. केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्. सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने.
3: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय धेरै दुःख बिहोरिरहेको हो. हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदा भने सुतिने बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए. 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ.
10: सडक मर्मतका लागि गत आर्थिक वर्षमै 48 करोड 49 लाख रुपियाँको ठेक्का लागेर काम सुरु भएको थियो. तर चीन सरकारले सडक बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ. तर नयाँ काम सुरु नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्. सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे.
12: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सडक अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ. स्थायी समाधान गर्नका लागि सडक विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षसम्म आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा परेको हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सडक सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सडक विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
13: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाडी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14.52 अर्ब रुपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रुपियाँ उठाउने लक्ष्य छ। तर सडक बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1.80 अर्ब रुपियाँ राजस्व समेत प्रभावित हुने देखिएको। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चो।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी,
14: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
2: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ, CIN-को साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
16: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
19: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
20: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
21: कार्यक्रम साझा आवाज,
22: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
23: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
24: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेको छु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
22: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
18: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN-को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
20: पसिनाको सम्मान, समानताको अभियान,
21: कार्यक्रम साझा आवाज।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौँ।
4: कहिले काहीँ हामीले कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौँ वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको। र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
5: हुन्छ
4: पहिरोका सङ्केतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो सङ्केत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब सङ्केतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा चाहिँ?
4: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरले असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ। संस्कृति नै त्यसरी डेभलप भएको, तर हामीले विज्ञानलाई बुझ्नुपर्छ। त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेको छौँ नि। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवान्मा निर्भर हुँदैनन्, हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो, त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटक्कै होइन।
5: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक छ होइन,
4: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
5: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भए,
4: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
5: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्त्वपूर्ण हुने भयो हाम्रो लागि.
4: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ. यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण NDRRMA छ, उहाँहरूले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ. अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ.
5: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ. मानिसहरू सडकको छेउ, पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले. ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई सङ्केत गर्न खोजिरहनु भएको छ, केही भन्नुभएको जस्तो लाग्यो मलाई, होइन? तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले, होइन? यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने.
4: त्यो त हामीले सधैँ भन्दै आएको के हो भने उहाँले डुबानसँग लड जोड्नुभयो तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु. जस्तै हामीले के भनिरहेको छौँ भने यो आफ्ना पालिकाहरूमा सडक निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सडक निर्माण गरिरहेछौँ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ. मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा, पहिरो छ, पहिरोको बिचमा हामीले चाहिँ सडक बनाएका छौँ. त्यही भएर मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि,
5: पहिरोको
4: बिचमा चाहिँ सडक छ, स्वर्ग जाने बाटो. किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्गात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु. भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्.
3: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्. प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासुपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ. विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्. तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ. माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मार्गसहित आमरण अनसन जारी छ. अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ. बर्खामा पहिरोको जोखिम बढ्दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ. र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश. आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि ढितालाई धन्यवाद. भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले रातिको 8 बज्यो।
2: सुन्दै हुनुहुन्छ विजय एफएम 101.6
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
5: स्वाद मात्र होइन प्रेम पस्कने।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै

0: गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाई।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सिआइएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सिआइएनले संवाद श्रृङ्खला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृङ्खला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसे।
1: धन्यवाद, नमस्कार।
0: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बिचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरूको अगाडि?
1: यो 14 दिनको संसद स्थगित जुन ढङ्गले भएको थियो, हामी जिल्ला पनि गयौँ, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौँ। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढङ्गले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: भनेको यो बिचमा चाहिँ जानुभयो जाजरको?
1: गएँ तर फर्केँ।
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के, एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकेँ।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुरसँग?
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तर म केमा लागिरहेको छु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्थ्यो
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो। किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति बेहोर्नु पर्ने।

0: हजुर उठाइराखेको छु, यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यलताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन, यो ल्याएका छौँ, यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन्, उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
0: म आफै भोगिरहेको छु होइन, म आफै पीडित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने, हामी चुनावमा जाँदै गएर पनि, मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
1: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
0: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडाए, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
1: तपाईँ चाहिँ अनि के भनेर जवाब दिनुहुन्छ?
0: अब यो भइरहेछ भन्छौँ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
1: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदियो हुन्थ्यो भन्ने लागेको कि, अथवा अरू कुनै मन्त्रालयको बिचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई
0: भइदियोस्, अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन, किनकि सबै त्यो त्यहाँको गरी सङ्घले हेर्ने भन्ने छ, अब सङ्घले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज कागजहरू हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीडा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
0: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढङ्गले उम्मेदवार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जे होस् मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जे होस् सहयोगको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीका समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्र देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीडा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या, त्यसले गर्दाखेरि मैले त्यो जो यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु पनि यो अन्तिमसम्म।
1: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीडा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढङ्गबाट विभेद अर्को ढङ्गको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे सङ्घीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढङ्गबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा भयो हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
0: सामाजिक सुधारका काम सायद जनयुद्ध सुरु भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्यायो,

0: हो त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो र मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भुइँ मान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई, होइन त्यसले गर्दा म जस्ता त कति छन्, कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू। आज हेर्नुहुन्छ भने दुईवटा वडा सदस्यमध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने, होइन त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू। आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने, होइन यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध सुरुवात भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो, त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन, होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि, होइन त्यो उहाँले के भन्नुभएको थियो भने सही धाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
1: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीडा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
0: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ, होइन जातको आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा, होइन त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ कि, त्यो त्यो सामाजिक नियम आज पनि यति दह्रो ढुङ्गाले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौँ।
1: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अहिले हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् कि। अस्ति पनि मैले सदनमा केही कुरा बोलेका थिएँ, तिनवटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन। त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेको थिएँ, उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासङ्घ भन्नेहरूसम्म पनि गइकन जोडियो, उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि। अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम सुरुवात गरेको थिएँ, साहित्यले यति धेरै राम्रो सन्देश दियो, पहिलो गाँसमै ढुङ्गा भन्ने जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन, कोही मान्छे त्यति पीडित हुन नपरो, तर म लगाई सिंह जाजरकोटीले त्यो सामना गऱ्यौँ कि, त्यो पीडा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने, अहिले नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ, होइन त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो, उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटी हो कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छ नि सन्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाइ भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि, स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ? त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सायद दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त, होइन दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीडा भइराखेको छ पीडितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढङ्गबाट केही गर्छौँ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको सर्व यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठुलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन। तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सरकार सत्तारूढ पार्टीका सभापतिले सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि।
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी?
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु।
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त? त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा जो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन। हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ। यो संविधान त च्यान्ज हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानुन जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानुनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन्, तिमी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्। तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पऱ्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ क्या, मैले त्यो ब्याकग्राउन्डै हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौँ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानुनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानुनलाई कार्यान्वयन गरिदिनु भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन, यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्र अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानुनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: अहिले त अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौँ भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्, तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकौँ भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौँ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु यो मैले सरकारलाई, मेरो आग्रह यो छ सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रम पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ 4 कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा सुरु गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो। सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो होइन। जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, त्यसमा आफ्नै दुःख र पीडा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा सङ्ख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि, यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांस्कृतिक तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि। तर कहाँ हुनुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म, होइन त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सको साथ अगाडि बढाउने आत्मासँग हुन्न थियो। मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो। मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जे होस् बाल्य अवस्थादेखि नै गरेँ कि यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ। तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन, होइन। त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौँ तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ। मलाई तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला, म पनि त्यही एउटा बच्चा थिएँ होइन जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मेँ कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागेँ। अहिले पनि त्यो पीडामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ। थुप्रै एकदम वृद्धहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने, होइन उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ हामीले यो राज्यका लागि केही गर्छौँ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ, होइन। थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेको, दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्त्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्त्वपूर्ण विषय हो होइन, अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेऱ्यौँ भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानुन निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिँदैन भन्नेमा सायद 100% शङ्काको विषय हुन्छ होला उम्मेदवारको रूपमा, नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले।
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि। सिस्टम सही ढङ्गले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन थियो होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या,
1: भनेको प्रणालीमा सुधार गर्नको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानुन बनाउने हुन् भनेर माथि तम्चाइदिने, बोल्न नदिने, तपाईँहरू काम कानुन बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन पऱ्यो, यसले त विकास होइन नि त विनाश गराउँछ। हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्छ।

0: फेरि पारिपट्टि मध्य पहाडी राजमार्गको सडकदेखि हरेक कुराहरू राम्रै हुने, तर बिचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौँसम्म त्यो जुन
1: जाजरकोटको हकमा त यस्तो हो, विकासको एउटा अवधारणा नभनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जाजरकोटमा एउटा ट्र्याक्टर गएको थियो, होइन एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो, त्यो हेर्ने हो भने जाजरकोट अहिले धेरै विकास भएको हो, तर त्यसको फिनिसिङ छ नि, होइन त्यसको सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
1: धन्यवाद तपाईँलाई पनि।
0: यो सँगै आजलाई संवाद श्रृङ्खला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौँ। विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौँ। हेलो सांसदको अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला

0: मेरो लागि एक महिना औषधि दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।
3: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
4: ले देख्नु भएन, औषधि हालेको
3: लौन सरी ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर, गैडाकुटे ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: सर, एउटा प्रश्न सोधौँ है।
11: सोधन
10: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
11: ए कति राम्रो कुरा सोध्यो, ल सुन। सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
10: हस्, धन्यवाद सर।
12: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
13: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
14: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
17: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ न।
16: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
18: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
19: गैंडाकोट फन पार्क, गैंडाकोट ५ गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
20: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
19: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला, तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसङ्गमा, गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झन्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिस पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलङ्काका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 को इस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरुद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट सुरु भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा काङ्ग्रेसको पहलकर्मीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपिल गरेका छन्। सुनौ एक रिपोर्ट। जाली तनाव बीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेता नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै सञ्चारकर्मीहरूसँग भने,
2: त्यसमा चाहिँ सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्नु, त्यसको नियमित बैठक भनौँ हरेक महिना चाहिँ त्यहाँ राख्नु, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर ग्रुपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। सञ्चारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौँ र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौँ भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आजै छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रोपाका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिएको सो पार्टीले जना भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो, हामीले त्यो समाजले शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुता काम गर्ने सबै साथीले काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपिलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणाभन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपिल गरेका छन्। काठमाडौँमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपिल गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरुङले सुनसरी पुगेर दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरुङले बिहिबार राति देवानगञ्ज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई सरकारले जनाइ 10 लाख रुपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै गइरहेको छ, ठिक छ। अब यहाँ पीडित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेको छ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि पुगल हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी 4 सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
6: सरकारमा त्यो त्यो
7: अब पर्सी सत्र पनि बाह्र विभिन्न जिल्लामा बसेका किरा सत्तरीमा पर्सी छ भन्सामा पर्सी छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि पटनाहरू भइरहेका छन् अनि पत्ता
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबिएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरहा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिरहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 44 वर्षीय पुरुषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: हजार आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौँ मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय सञ्चार माध्यमहरूले दिएका छन्। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौँ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
3: अहिले रातिको 9 बज्यो।
4: मेरो मात्र होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
5: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
6: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
7: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौँ।
7: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
8: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
7: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्यूरो सर्जरी सेवा,
16: न्यूरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
18: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
19: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
20: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
21: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
22: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: FM 101.6
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के एकदम उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: जय माता मौला काली
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
7: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
8: मेरो तोला जान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
9: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
11: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
12: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

0: FM 101.3।
1: नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौलकारिका देवे नमः। विद्युतामसम प्रभम मृगवते स्कन्दस्थितमेषणाम् कन्याभिः करवालखेट विलसत् हस्तविराज सेविताम् हस्ते शक्रगदासे खेट विष्कं चापं गुणं तर्जनीं विभ्राणामुनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौलकालिकाका चरणमा हार्दिक नमन। तपाईँको अन्तर्दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वर्षाईमा तपाईँ हामी दिव्ययात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिक मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल श्रावण 16 गते शनिबार, तदनुसार अगस्त 1 तारिक सन् 2026 अहिले श्रावण कृष्ण पक्षको तृतीय तिथि, तृतीयको घडी पला रहेको छ 40:09। यसको अवधि हुनेछ रात्रिको 9:31 सम्मको। यसै गरी सतविशा नक्षत्र रहेको छ 37:14। यसको अवधि भने रात्रिको 8:81 सम्मको हुनेछ। साथै शोभन योग रहेको छ, करणमा वणिजकरण रहेको छ, यसै गरी भद्राकरण छ, आनन्द योग रहेको छ। कुम्भ राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ। दिनमान 33:30 रहेको छ। सूर्योदय बिहान 5:27 हुँदैछ भने सूर्यास्त साँझ 6:51 हुनेछ। आजको यस पावन वसाईमा हामी लोकाः समस्ताः सुखिनो भवन्तु, यो चराचर जगत निर्माता परमात्माले सम्पूर्ण चराचर जगतलाई सुख शान्ति समृद्धि प्रदान गरून् भन्ने प्रार्थना गर्ने क्रममा हामी भगवती शक्तिमयी माताको उपासना गर्दैछौँ। आफ्नै स्थानीय शक्तिमयी देवी भगवती मौलकालिका जसको चरणको उपासनाबाट तपाईँ जीवनमा सुख शान्ति समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आउनुहोस् भक्त साधक, यो पवित्र स्थलमा तपाईँको आवागमन निरन्तर भइरहोस्, जहाँ हरेक दिन हजारौँ भन्दा अधिकांश श्रद्धालुहरू अझ यहाँका मूल पुजारी भन्नुहुन्छ। यहाँ प्रत्येक दिन 1500 को हाराहारीमा र सोभन्दा पनि अधिक संख्यामा भक्तजनहरूको उपस्थित रहने गर्छ। भक्तजनको जति धेरै उपस्थिति रहन्छ यसले स्वतः स्फूर्त रूपमा यो संकेत गर्दछ कि भगवती देवी लोकप्रिय उपासनीय देवी हुनुहुन्छ। त्यसैले यहाँ श्रद्धालुहरू हरेक दिन आउनुहुन्छ। धेरैचोटि यात्रा गर्नेहरूको अनुभव पनि हामीले आत्मसात गरेका छौँ। उहाँहरू यहाँको यो विशेषता नै हो। जति आए पनि निरन्तर आइरहन मन लाग्ने यो स्थलको पवित्र विशेषता हो भनेर बताउनुहुन्छ। सायद तपाईँले पनि त्यस्तै अनुभव गरिरहनु भएको छ। भगवती देवीका चरणको उपासनामा धेरैचोटि पुगिसक्नुहुने श्रद्धालुहरू हाम्रै आवाजलाई श्रवण गरिरहनु भएको छ। आउनुहोस् तपाईँको इच्छा आकाङ्क्षाको पूर्णताका लागि भगवती देवीको यसरी नै उपासना गर्दै रहनुहोस्। धर्मार्थ काम मोक्ष सबै किसिमका पुरुषार्थ प्रदान गर्नुहुने शक्तिमाई माता भगवती देवीको उपासनाको फल हामीले मनमा शान्ति सद्भाव तथा स्नेहको आविर्भाव भएको यो अवस्थाबाट बुझ्न सक्छौँ। तपाईँलाई पनि यस्तै गहन अनुभूति प्राप्ति होस् हामी प्रार्थना गर्दछौँ। भगवती देवीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै र तपाईँप्रति यो जानकारीमूलक सन्देश निवेदन गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ यो भजन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती देवीको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। हामी हिजोको सन्दर्भसँग भगवान्को पवित्र मन्दिरमा जानुको आध्यात्मिक अर्थ, समाज मनोवैज्ञानिक अर्थ तथा यसका विज्ञानसम्मत फाइदाहरू के छन् भन्ने सन्दर्भसँग जोडिएर चर्चा गरिरहेका थियौँ। आज भने पृथक विषयवस्तुलाई पस्कनै जमर्को गर्दैछौँ। मन्दिरको आस्था सँगसँगै जोडिएको अर्को महत्त्वपूर्ण पाटो भनेको पूजन पनि हो। अर्थात् पूजन गर्नु भन्ने अर्थमा प्रयोग हुने पूज धातुबाट पूजा शब्द बन्दछ। पूजन गर्नु भनेको मन वचन कर्मद्वारा आस्थापूर्वक ईश्वरको वन्दना गर्ने हो। भगवत वन्दनाबाट हामीलाई के फाइदा हुन्छ त्यो यो कार्यक्रम प्रस्तुताले धेरै भनिराख्नु पर्ला जस्तो लाग्दैन। तपाईँ धेरै जसो बुजुर्ग हुनुहुन्छ, जानकार हुनुहुन्छ। हामीलाई मन्दिरमा जानै मन नलाग्ने, पूजन गर्न शरीक हुनै मन नलाग्ने, त्यस्तो पनि यदा कदा कुनै व्यक्तिमा कहिलेकाहीँ हुन सक्छ। तर पनि त्यो भाव भने स्थायी रूपमा कसैका मनमा पनि रहँदैन। म मन्दिरै जान्न, पूजा नै गर्दिनँ भन्ने किसिमको भावना यदा कदा आए पनि सधैँ त्यो भावनाले बास लिन सक्दैन। किनकि तपाईँ हामीलाई हाम्रा पुर्खौँ पुर्खादेखिको एउटा असल सद्भाव, वंशगत वासना यसमा जोडिएर आएको छ। तसर्थ हामीलाई म पूजा तथा मन्दिर गमनप्रति त्यति चासो राख्दिनँ भन्नेलाई पनि त्यहाँ पुग्दा श्रद्धा भक्ति भाव जागृत भएको तथा मन प्रसन्न रहेको कुरा उहाँले पनि अनुभव गर्न सक्नुहुन्छ। कसैका लागि आफ्नो सिद्धान्तको कट्टरतालाई हार्न नदिन भित्र एउटा धारणा भए पनि बाहिर अर्को धारणा राखेर बोल्ने गरेको तपाईँ हामी धेरैले देख्दछौँ। देख्छौँ नि हामी कहिलेकाहीँ आफूलाई निकै समाजको अग्रगामी छलाङ लगाउने व्यक्तिका रूपमा आफूलाई विख्यात बनाउन, परिचित गराउन कहिलेकाहीँ मन्दिरको धर्मको पूजा गर्ने प्रक्रियाको टिक्का टिप्पणी पनि गरेका हुन्छौँ। सुनिन्छ कोही एक आध व्यक्तिबाट त्यस किसिमले, तर पनि उहाँ स्वयंले मन्दिरमा जाने, दर्शन गर्ने, पूजन गर्ने जस्ता कामहरू गरिराख्नु भएको देखिन्छ। यसबाट के बुझिन्छ भने सत्य एवं शाश्वत कुरो के हो भने हामीले बाहिर आफूलाई चर्चित बनाउनको लागि जे जस्ता कुरा गरे तापनि आफ्नो भित्री आत्माले आस्थालाई छोड्दैन। यस अर्थले हामी आफ्नो पन्त जसरी पनि ल्याइहाल्दछौँ, अन्यथा अर्थ नलागोस्। एउटा छोटो घटनालाई यहाँलाई स्वच्छ स्मरण मात्रै गराएँ। कुनै धार्मिक संस्थामा प्रार्थनामा संलग्न हुनुभएका भक्तहरू कुनै अन्य साम्प्रदायिक भावबाट आफ्नो धर्म तथा आस्था अनुसार प्रार्थना वन्दना गरिराख्नु भएको थियो, भजन गरिरहनु भएको थियो। जब एकैचोटि भूकम्पको प्रवेश हुँदाखेरि त्यो जमिनलाई भूकम्पद्वारा कम्पित गराइयो, त्यतिखेर उहाँहरू सबैले राम राम राम भन्दै भगवान श्री रामको नाम जपेर निस्कनु भएको थियो। यो भएकै घटना तपाईँले अनुभव गरिसक्नुभयो, सुनिसक्नुभयो निश्चय पनि। यसबाट के बोध हुन्छ भने हामी बाहिरबाट अन्य प्रकारले प्रस्तुत हुन खोजे तापनि हाम्रो भित्री आत्माले मन्दिरमा जानु, दर्शन गर्नु, पूजा गर्नु आदि आस्थासँग आफ्नो भाव जोडिरहेको हुन्छ। तसर्थ हामीलाई सचेत हुँदाखेरि या होस् या अचेत अवस्थामा होस्, अनायास रूपमा भगवानको नाम उच्चारण गर्ने स्वभाव बनेर आउँछ। आफूलाई भिन्नै आस्थामा कट्टर बनाएर लगाइरहँदा पनि स्वतस्फूर्त रूपमा भित्रैबाट आएको कुरो श्रीरामको नाम हो। हो, यस अर्थले जहाँ भगवत परायण बनेर हामी समर्पित हुन्छौँ त्यतिखेर हामीलाई पूजाप्रति आस्था लाग्दछ, श्रद्धा भक्ति र विश्वास लाग्दछ। तसर्थ पूजा गर्नुका आफ्नै विशेष महत्त्व रहेका छन् भन्ने सन्दर्भसँग जोडिँदै गरेको यस विषयमा हामी एकै क्षण भगवत स्मृतिका लागि एउटा मिठो भजन श्रवण गर्दैछौँ।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन, यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। यो कर्णप्रिय सुमधुर भक्ति गायनपछि हामी सन्दर्भसँग जोडिँदैछौँ, पूजा किन गर्ने, पूजा गर्नुको सार्थकता, आवश्यकता, उपाध्येयता के हो, हुन त्यस्तो गहन जिज्ञासाप्रति उत्तर दिने अवस्था धेरै नै गहन सोच विचारका साथमा तथा निकै समय खर्चेर बुझ्नुपर्ने हुन्छ। हामी यो छोटो बसाइमा यस सन्दर्भमा गहिरिएर बुझ्ने अवसर प्राप्त गर्न नसकौँला, तैपनि छोटकरीमा बुझ्ने प्रयास गरौँ। यसलाई स्थूल प्रवृत्तिबाट बुझ्न खोज्दा पूजा किन गर्ने भन्ने प्रश्नका धेरै उत्तरहरू, जिज्ञासाहरू र समाधानहरू समेत तपाईँ हाम्रै मनमा उत्पन्न हुनेछ। जब हामी पूजा नगर्दाको परिस्थितिमा रहँदा र पूजा गर्ने परिस्थितिमा रहँदा जुन किसिमले बदलिएका हुन्छौँ, यसैबाट पनि हामीलाई थाहा हुन्छ पूजा गर्नुको महत्त्व। निश्चय नै यसबाट हामी प्रशस्त मात्रामा लाभान्वित बनेका हुन्छौँ। पूजा गर्नुको खास अर्थ स्थूल मूर्तिको ध्यानबाट सूक्ष्म तत्त्वको ज्ञान हो। स्थूलताबाट सूक्ष्मताको ज्ञान प्राप्तिका लागि हामी मूर्ति पूजन गर्दछौँ, भगवत पूजन गर्दछौँ, उपासना गर्दछौँ। भनिन्छ नि यो सारा विश्व ब्रह्माण्ड परमात्माको रूप हो। विश्व ब्रह्माण्डलाई नै परमात्माको रूपमा देख्न सक्ने दृष्टिकोण हामीले बनाइराख्न सकेका हुँदैनौँ। यस अर्थले त्यो ब्रह्माण्डीय प्रतीकका रूपमा हामीले भगवान् शिवको, भगवान् विष्णुको, लक्ष्मीनारायणको, सरस्वती माता, देवी भगवती या अन्य विविध देवदेवीहरूका मूर्तिहरूको निर्माण गर्छौँ। जब त्यो मूर्तिलाई हामी ध्यानमा राख्छौँ, हाम्रो चित्त मन एकाग्र बन्न पुग्दछ, अर्थात् ध्यान त्यसैमा मात्रै केन्द्रित हुन पुग्दछ। जति तत्त्व परिवेशलाई खुम्च्यायो त्यति नै हामीलाई ध्यान गर्न बुझ्न सहज हुन्छ। विश्व ब्रह्माण्ड रूप परमात्मालाई कुन छेउबाट कसरी बुझ्ने हामीलाई अत्तोपत्तो हुँदैन। कमसेकम ब्रह्माण्डका रचनाकर्ता परमात्मालाई एउटा आकृतिभित्र, आकार प्रकारभित्र हाम्रो आँखाले, चेतनाले, मनले बाँध्न सक्यो भने त्यसैमा ध्यान गर्दा ऊ रमाउन सक्छ, मन एकाग्र हुन सक्छ। यस अर्थले पनि पूजा गर्नुको विशिष्ट महत्त्व रहन्छ। अर्कोतर्फ पूजा आदिबाट हामीमा संस्कार निर्माण हुन्छ। यही संस्कार निर्माणका लागि नै पूजा गर्नुपर्छ। मुख्य गरी हाम्रो सनातन धर्म अनुसार हेर्ने हो भने संसारमा रहेका पाँचवटा अस्तित्ववान स्थूल पदार्थहरू, पृथ्वी, जल, तेज, वायु, आकाश, यी पञ्च महाभौतिक सृष्टिका प्रतीकका रूपमा पाञ्चायन देवताहरू रहनु भएको छ। श्री गणेश, सूर्य, देवी, भगवान शिव, भगवान विष्णु, यी पाँच देवताहरू पाँच तत्त्वका पृथक पृथक शक्ति हुनुहुन्छ। पृथ्वी, जल, तेज, वायु, आकाश लगायतका पञ्च महाभौतिक सृष्टि तत्त्वका प्रतीकका रूपमा हामी पाँचवटा देवताहरूलाई पूजन गर्दछौँ। गणेश पूजन जीवनमा आइपरेका विभिन्न विघ्न बाधाहरूबाट मुक्ति पाउनका लागि गरिन्छ। त्यसरी नै अर्का सान्निध्यमा रहेकी भगवती देवी, देवीको शक्ति र महिमा अपार रहेको छ। जहाँ भक्तले उपासना गर्छन् त्यही प्रकट हुन सक्ने, भक्तलाई इप्सित वर प्रदान गर्न सक्ने विशेष क्षमता भगवती देवीमा रहेको हुन्छ। त्यसकारण पञ्चायतन देवताभित्र हामी देवीको उपासना गर्दछौँ। यी पाँचवटै देवी देवताहरू विभिन्न तत्त्व ज्ञानका प्रतीकका रूपमा रहनु भएको छ। पञ्च महाभौतिक सृष्टिलाई सन्तुलित बनाउनका लागि पञ्चदेवोपासना प्रतिदिन पूजन गर्नुपर्दछ। हाम्रो शरीर पनि पाञ्चभौतिक तत्त्वले निर्मित भएको हुनाले यिनै पाञ्चभौतिक तत्त्व सधैँ हाम्रो शरीरप्रति अनुकूल बनन् भन्नका लागि पनि हामी पृथक पृथक रूपमा यी पाँच देवताहरूको पूजन गर्दछौँ। यस बाहेक कुनै विशिष्ट मन्दिर तीर्थ आदिमा जुन देवताको अधिष्ठान रहेको छ उनै देवतालाई प्रमुख रूपमा पूजन गरिन्छ। काष्ठ मण्डपमा गएपछि जसरी हामी राष्ट्रदेव श्री पशुपतिनाथ शिव स्वरूपमा मान्दछौँ, पूजन गर्दछौँ, जसरी अरू विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको, गौरी भगवती आदिको स्वरूपमा पूजन तथा उपासना गर्दछौँ, यसरी तत्त्वलाई साक्षात्कार गर्नका निम्ति पनि पूजनको विशेष आवश्यकता रहेको हुन्छ। भक्त साधक, बाँकी रहेका सन्दर्भलाई हामी फेरि पनि अर्को कार्यक्रममा जोड्नेछौँ। अहिले भने बिदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै एवं यहाँले जीवनमा उत्तरोत्तर सुख समृद्धि प्राप्तिको लागि सदैव भगवती देवी मौलकालिकाको उपासना गर्नुहुनेछ भन्ने सद्भावका साथ कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ न।
11: ल ल, गएर तुरन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
14: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ। आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
17: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
18: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
19: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: भावचुलिँदै हिमपहिरोमा फँसे कीर्तिमान निम्सदाई सहित 10 आरोही लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको चार दिनको यात्रा चार घण्टामा शीर्षकको शुभ समाचार
1: कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ कालीगण्डकी करिडोर सडक ट्र्याक खोलेपछि पहिले चार दिन लाग्ने यात्रा अब चार घण्टामै पूरा गर्न सकिने भएको हो राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको 445 किलोमिटर करिडोर सडक निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ यसअघि सडक नहुँदा घण्टौँ हिँडेर सदरमुकाम र अन्य ठुला सहरमा जानु पर्थ्यो तर सडक खोलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ बिरामी विद्यार्थी र दैनिक उपभोग्य सामग्री ढुङ्गानीमा समेत सहज भएको छ पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ उहाँ भन्नुहुन्छ हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो पछि गल्याङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौँ तर अहिले त्यो समस्या छैन केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैनथे बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो किसानले उत्पादन गरेका सुन्तला तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो तर आज त्यही गाउँमा गाडीको आवाज सुनिन्छ एम्बुलेन्स पुग्छ उत्पादन सिधै बजारसम्म जान्छन् हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो रम्बा होगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो अहिले त सहर जान त कुनै दुःख नै छैन 2-3 घण्टामै बजार गएर आउने गरिन्छ आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ हेर्दा हेर्दै देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ हिजो त गेजा हुगी खालिबन फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल त्यसपछि बस चढेर जानुपर्ने बाध्यता थियो जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनुहोस् या राहदानी बनाउनुहोस् मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो बास बस्नुपर्ने बाध्यता थियो अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ भण्डारीले भन्नुभयो यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सरकार विपक्षी दल नागरिक समाज विभिन्न धर्मका गुरु सङ्घ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ सुनसरी सिराहा सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं हाल सप्तरीमा खटिएका काफ्लेले बताएका छन् निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन् गृहमन्त्री सुदन गुरुङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उनले बताएका छन् गृहमन्त्री गुरुङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन् दस साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रपति सभापति रवि लामिछाने एकपछि अर्को राजनीतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्ता देखिने भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला तीन दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि दुई दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा सुरुदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङले राजनैतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनैतिक संवादमा अग्रसर भए। यस्तो पहलकदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृङ्खला सुरु गरे। लामिछानेले घटनाको दोस्रो दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्, लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक भास्कर गौतम भुइँ तहमा जे देखिन्छ त्यसमा गम्भीरता नदेखाउने पुरानै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिएको टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौँ भन्ने भ्रम हुन्छ उनले भनेका छन्। रवि बालेन्द्रले सुरु गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बिउ प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो उनको भनाइ छ। गृहमन्त्री सुदन गुरुङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति

0: सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरुङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। शुक्रबार देवानगञ्ज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढङ्गबाट अगाडि बढाइने तथा दोषीलाई कानुन अनुसार कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति सामान्य पार्न उहाँले आन्दोलन भइरहेको जिल्ला पुग्नु भएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्किने बताउनु भएको छ। गैराती करिब 12 बजे देवानगञ्ज पुग्नुभएका गृहमन्त्री गुरुङले रातभर स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएकाका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पीडित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरुङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरुङले घटनास्थल देवानगञ्ज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग 7 बजे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरुङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतकको द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनै 10 लाख रुपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ।
1: विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पिकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिमशृङ्खला स्थित 8,051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पिक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवित उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा सहित पूर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ हिन्दू शेर्पा र ग्यालु शेर्पा गरी 6 नेपाली आरोही पहिरोमा परेका हुन्। ओमनकी नदिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वबहादुर, ओमनकी नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिमपहिरोमा परेका पूर्जाले 8,000 मिटर अग्ला हिमाल सबैभन्दा बढी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग सुरुदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिसन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना, हेलिकप्टर, ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्कविहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो सङ्केत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7,000 मिटर माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रड पिकको आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिमपहिरोमा फसे कीर्तिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोरखापत्र दैनिकले छापेको छ, पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा परी चारजनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पुर बहादुर गुरुङ युक्त सहित चारजनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढी

0: जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्त व्यस्त रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पिटिआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढी पहिरोबाट असमका चराईदेव, शिवसागर, चोरहट, गोलाघाट, नगाउँ, विश्वनाथ, मेघाजी र कामरूप अर्थात् मेट्रो गरी 8 जिल्ला अझै पनि बाढीको चपेटामा परेका छन्। जसमध्ये शिवसागर र चराईदेव सबैभन्दा बढी प्रभावित भएका छन्। असममा भीषण बाढी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
1: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिन्डर मात्र ग्यास बिक्री वितरण सुरु गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार लाइन बढ्दै जाँदा निगमले 7.1 केजी तौल भएको आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो। आधा सिलिन्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो। तर ग्यासको असहजता भएको भन्दै निगमले असार 31 गतेदेखि फेरि 14.2 केजी अर्थात् भरि सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। निगमले देशैभर विगतकै जस्तो भरि ग्यास बिक्री गर्न सुरु गरेको एक सातादेखि नै फेरि ग्यासको अभाव सिर्जना भएको छ। पछिल्लो 2 साता यता उपभोक्ताले ग्यास पाउनका लागि लामो लाइन लाग्न बाध्य छन्। नयाँ बानेश्वरकी सम्झना बस्नेतले भरि सिलिन्डर बिक्री गर्ने भनेदेखि नै ग्यास नपाएको बताएकी छन्। उनले भनिन्, भरि सिलिन्डर ग्यास पाइने भनेर ढुक्क भइयो, अहिले 2 साता हुँदा समेत ग्यास पाइएको छैन। घरको आधा सिलिन्डर ग्यास सकिने लाग्यो तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन्, निगमले पुरा सिलिन्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पुरा सिलिन्डर बिक्री गर्ने निर्णय नै सही छैन, उनको भनाइ छ। आधा ग्यास सिलिन्डरबाट एकैपटक पुरा सिलिन्डर बिक्री गर्दा वात्तै स्टक बढेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ्दा केही अभाव देखिएको उनको भनाइ छ।
0: सरकार र लघुवित्त पीडित बीच 5 बुँदे सहमति, आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति बीच 5 बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा 2 दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र सङ्घर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम सञ्चालन, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्पसहित प्रतिवेदनमा सिफारिस गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्तीय संस्थाहरूले नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कडाईका साथ अनुगमन नेपाल राष्ट्र ब्याङ्कले गर्ने सहमति पनि भएको छ। लघुवित्त वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाब दिने जस्ता कानुनी विपरीतका गतिविधिमाथि प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघुवित्त पीडित बीच 5 बुँदे सहमति, आन्दोलन स्थगित आजका पत्र पत्रिकामा खबर छ।
1: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर 1 चिदिका बड डाँडाका 23 वर्षीय पुष्कर कुमारले असार 20 गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए। मादक पदार्थ सेवन गरेका कुमारलाई सर्पले डसे पनि